0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 7 गते बिहिबार, सन् 2026 मे 21 तारीख अधिक जेठ शुक्ल पक्षको पञ्चमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दक्षिण एसियामै उच्च करको बोझ नेपालमा, आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सामाजिक सेवा तथा सुरक्षा कम।
0: धानको उत्पादन घट्दा मध्य प्रदेशको अर्थतन्त्र शिथिल, नेपालको चियामाथि भारतले लगाएको अवरोध हट्यो।
1: सूचना प्रविधिको प्रयोग सँगै रोजगारी र आय आर्जनको अवसर पनि बढ्दै, तालिम सँगै अध्ययन गरेर काम गरेर राम्रो आमदानी हुने।
4: सूचना प्रविधि अथवा आईटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छैन जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्।
0: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश, अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्नेमा दुवै देशको जोड, रूस चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी।
1: र आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबर महल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576721314 सम्पर्क गर्नुहुन अनुरोध छ।
6: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। Better appliances, बेटरको बानी लाग्छ।
5: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिइभिटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
5: सिटिइभिटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 9857035578, 9857075540, 9635366788।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर

0: सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: काया कैरनमा अब खबरको सिलसिला। आमदानीको 39% सम्म आयकर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून मात्र नभई राजस्व संकलन पनि संकुचित हुँदै गएको छ। आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि पूर्वाधारको कमी र न्यून सामाजिक सेवा र सुरक्षाको कारण सर्वसाधारणमा निराशा बढ्दै गएको छ। नेपालको आयकरको दर दक्षिण एसियामै सबैभन्दा महँगो भएकाले त्यसलाई घटाउनु पर्ने कर विज्ञ एवं चार्टर्ड एकाउन्टेन्ट सुदर्शन राज पाण्डेको सुझाव छ। अन्तर्राष्ट्रिय जगतमा नेपालमा 39% आयकर लाग्छ भन्ने नकारात्मक सन्देश फैलिएको छ, जबकि उच्च दरबाट करिब 4-5 अर्ब मात्र कर उठेको होला। उहाँले भन्नुभयो, करको दर घटाउँदा उपभोक्ताको क्रय शक्ति बढ्छ, क्रय शक्ति बढ्दा खर्च बढ्छ र अर्कोतर्फबाट स्वतः समग्र कर पनि बढ्छ। करका दर घटाउँदा समग्र राजस्व नघटेका उदाहरण धेरै देशमा रहेको पाण्डेले बताउनु भएको छ। यसैबीच सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको एसिया पेसिफिक समूह एपीजीको टोली नेपालको स्थलगत भेटघाट तथा छलफल सकेर फर्किएको छ। नेपालले ग्रे लिस्टबाट बाहिरिन कार्यान्वयनमा ल्याएको कार्ययोजनामा अपेक्षित सुधार हुन नसकेका वित्तीय अपराधका अनुसन्धान, अभियोजन, फैसला भइसकेका मुद्दाको हकमा वित्तीय अपराधबाट सृजित सम्पत्ति सरकारी स्वामित्वमा ल्याउन तदारुकता देखाउने लगायतका मुद्दामा सुझाव दिँदै टोली फर्किएको खबर कान्तिपुरले लेखेको छ।
5: सरकार बनेको 1.5 महिनासम्म पनि प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्नुभयो। अमेरिकी राष्ट्रपतिका विशेष दूतलाई भेट्न मान्नु भएन। नेपाल भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जनजीवनमै असर पर्ने गरी भन्सारमा कडाई गर्नुभयो र नेपाली भूमि लिपुलेख भएर तीर्थयात्रा मार्ग शुरू गरेकामा नयाँ दिल्ली र बेजिङ दुवैलाई कूटनैतिक नोट पठाउनुभयो। यो घटनाक्रम भारतीय विदेश सचिव काठमाडौँ आउन लागेको केही दिन अघि मात्रै भयो, यसले अन्तत त्यो भ्रमण नै स्थगित गरायो। नेपाल भारत सम्बन्धलाई नजिकबाट हेर्ने कूटनीतिज्ञ, विश्लेषक र परराष्ट्र मामिलाका विज्ञहरूका अनुसार यो काठमाडौँको नयाँ सरकार फरक तरिकाले काम गर्न चाहन्छ भन्ने स्पष्ट संकेत हो। तर यो एउटा सुविचारित र सुसंगत परराष्ट्र नीतिको अभिव्यक्ति हो वा पहिलो पटक सत्तामा पुगेको नेतृत्वको केवल एक लहर हो, यो अझै स्पष्ट छैन। दुवै देशका कूटनीतिज्ञ र अधिकारीहरूको बुझाइमा भारतीय राजदूतसँग भेट नगर्नु, भन्सार शुल्क सम्बन्धी व्यवस्था कार्यान्वयनमा कडाई गर्नु, भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार गर्नु, सीमा विवाद फेरि उठाउनु र भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित लगायतका घटनाक्रम सबै 45 दिनभित्रै भएका हुन्। राष्ट्रवादी मनोवृत्तिको संकेत हो, नेपाल भारत द्विपक्षीय सम्बन्धका एक जानकार बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
4: प्रतिपक्षी श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको जवाफ माग्दै केही दिनदेखि गर्दै आएको संसद अवरोधलाई हिजो पनि निरन्तरता दिएको छ। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदले हिजो पनि प्रतिनिधि सभा बैठकमै प्ले कार्ड देखाएका हुन्। यो पार्टीले जेठ 4 यता हरेक बैठकमा प्ले कार्ड सहितका विरोध गर्दै आएको छ। अघिल्ला 2 दिन जस्तै हिजो पनि अध्यक्ष हर्क साम्पान सहितका सांसदहरू प्ले कार्ड सहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख डोल प्रसाद अरियालले मर्यादामा बस्न चेतावनी दिनुभएको थियो।
5: कांग्रेस र एमाले प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृह कार्यमा जुटेका छन्। सरकारमा आलोपालो नेतृत्व गर्न 2 वर्ष अघिको समझदारी कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले श्रृंखलाबद्ध संवाद गरिरहेका छन्। प्रदेश सरकारको नेतृत्वमा पालो फेर्न कांग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसरता लिइरहेका छन्। कांग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ। थापा गएको आइतबार ओलीलाई भेट्न उहाँकै निवास भक्तपुरको गुण्डु पुग्नु भएको थियो। भेटमा संविधान निर्माणका शक्तिहरू एक ठाउँमा रहेर जानेर प्रदेश सरकारमा सहकार्य गर्ने बारे छलफल भएको ओली निकट एक नेताले बताउनुभयो। मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेस र कोशी, लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार छ। कांग्रेसले नेतृत्व गरिरहेको प्रदेशमा मधेस प्रदेश सरकारमा एमालेसँग सत्ता सहकार्य छैन। 5.5 महिना अगाडि मात्रै पुनर्गठन भएको मधेस प्रदेश सरकारलाई निरन्तरता दिँदै बाँकी 6 प्रदेशमा नेतृत्व अदल बदल गर्ने दुई दलबीच समझदारी बनिसकेको नेताहरूको भनाइ छ। आजको कान्तिपुरमा यो खबर छ।
4: काया कैरनमा सूचना प्रविधिको प्रयोग र आमदानीको अवसर बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दक्षिण एसियामै उच्च करको बोझ नेपालमा सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा संसदमा प्रधानमन्त्री र मन्त्री खोज्दै संस्कृति पार्टी प्रदेश सरकारमा पालो फेर्न काँग्रेस र एमालेको कसरत लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। चालू आर्थिक वर्ष 2082/83 मधेस र प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम 1.31% मात्रै हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कुल गृहस्थ उत्पादन जीडीपी सम्बन्धी अनुमानित तथ्याङ्कले मधेसको अर्थतन्त्र शिथिल देखाएको हो। चालू आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धि दर 3.85% हुने अनुमान छ। त्यसमा 7 प्रदेश मध्ये मधेसको सबैभन्दा कम देखिएको छ। गएको आर्थिक वर्ष 80/81 मधेसको आर्थिक वृद्धि दर 4.43% थियो। चालू आर्थिक वर्षमा मधेसको अर्थतन्त्रको आकार भने 8.63 खर्ब पुग्ने अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा नेपालको कुल जीडीपी भने 66 खर्ब पुग्ने अनुमान गरिएको छ। मधेस प्रदेश क्षेत्रका लागि कृषि क्षेत्रका लागि उर्वर मानिन्छ, तर चालू आर्थिक वर्षमा त्यहाँको कृषि क्षेत्र नै नकारात्मक छ। चालू आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा उच्च हुने अनुमान गरिएको छ। तथ्याङ्क अनुसार यस प्रदेशमा आर्थिक वृद्धि दर 5.40% हुने अनुमान गरिएको छ। यस्तै भारतको टी बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ। मंगलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले नेपाली चियामाथि लाग्दै आएको अवरोध हटाएको जानकारी दिएको हो। यसरी भारतले मे 1 नेपालबाट निर्यात हुने चियामा ल्याब परीक्षणको नाममा अवरोध गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: सूचना प्रविधि अर्थात आईटीको विकाससँगै हाम्रो आनी बानीमा समेत प्रभाव पर्न थालेको छ। अहिले हरेक संस्थामा प्रविधि नभई काम हुँदैन। सरकारले पनि डिजिटल नेपाल अभियानलाई अगाडि बढ़ाएको छ। नेपालमै बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गरेर लाखौं आमदानी गर्न सकिन्छ। यस्तो अवस्थामा रोजगारीका प्रशस्त ढोका पनि खुल्दैछन्। साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात आईटी क्षेत्र, यसमा अवसर र कमाई बारे साथी विकास चापागाईले सूचना प्रविधि विज्ञ डाक्टर भोजराज घिमिरेसँग कुरा गर्नुभएको छ।
4: पढाइमादेखि अब औषधिका फ्याक्ट्रीमा मेडिकल इन्डस्ट्रीमादेखि लिएर यसका अहिले त के हो भने कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था छ। कृषिमा त्यतिकै प्रयोग भइरहेछ सूचना प्रविधि, त्यो हिसाबले धेरै ठाउँमा प्रयोग चाहिँ व्यापक रूपमा छ।
5: पढ्दाखेरि र ट्रेनिङ लिएर काम गर्दाखेरिमा चाहिँ फरक चाहिँ के छ?
4: अहिले पहिलाको जस्तो 4 वर्ष डिग्री नै कुरेर बस्नुपर्ने अवस्था छैन। तपाईँ चाहिँ यदि फुल फ्लेजेड डिग्री चाहिँ मेरो प्रायोरिटी होइन र म यो पर्टिकुलर काम गर्न चाहन्छु, यो पेसा अँगाल्न चाहन्छु, यो पेसा अँगाल्नको लागि मलाई चाहिँ यस्तो खालको तालिमबाट गर्छु, बाँकी फाउन्डेसन नलेज म त्यो पेसासँग सम्बन्धित छ भन्नुहुन्छ भने तपाईँलाई डिग्री नै चाहिने भन्ने खालको 4 वर्ष डिग्री लिनुपर्छ भन्ने छैन एउटा कुरा। अर्को कुरा, तपाईँले अब डिग्री सिद्धिन्जेल तपाईँ बेरोजगार बस्नु पनि पर्दैन। अब चाहिँ कि युनिभर्सिटीहरूले इन्डस्ट्रीसँग चाहिँ कोलाबोरेट गरेर टाइअप गरेर काम गर्दै र पढ्दै त्यसका कन्सेप्टमा चाहिँ आगामी दिनहरूमा अगाडि।
5: सूचना प्रविधिको ज्ञान लिएर अथवा यही क्षेत्रमा काम गर्दा कतिदेखि लिएर कतिसम्मको कमाई गर्न सकिने भन्ने छन्?
4: अब हुन त सबैको आफ्नो आफ्नो व्यक्तिगत क्षमता भर पर्छ। सूचना प्रविधि क्षेत्रमा 4 वर्ष तपाईँले सूचना प्रविधि सम्बन्धी नै कुनै डिग्री लिएर बाहिरिनु भयो, अब त्यो 4 वर्ष डिग्री तपाईँ इन्डस्ट्री रेडी पनि हुनुभयो भने तपाईँको स्टार्टिङ तलब चाहिँ करिब करिब 40-50 हजार प्रति महिनाको हारी बस्छ। तपाईँ 1.5-2 वर्ष भित्र त्यो क्षेत्रमा राम्रो काम गर्नु भने तपाईँको अहिलेको मार्केटको राम्रो तलब भनेको चाहिँ त्यही 1.5 लाख हाराहारी छ। त्यो हिसाबले 1.5-2 लाख तपाईँले कमाउनलाई त्यो पनि ग्रेजुएट भएको 2 वर्षभित्रमा सूचना प्रविधि अथवा आइटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छ नि जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्। तर त्यसको लागि त फेरि हरेक आइटी ग्रेजुएटले त्यो पाउने चाहिँ होइन, त्यसको लागि तपाईँ आफू पनि क्यापेबल चाहिँ भएर जानु पर्यो। न्यूनतम पनि फेरि तपाईँको 2 वर्ष काम गरेको अहिलेको सूचना प्रविधिको ग्रेजुएट चाहिँ 40-50 हजार भन्दा कम चाहिँ खासै बजारमा देखिँदैन न्यूनतम पनि।
5: दक्ष जनशक्ति चाहिँ कस्तो छ नेपालमा?
4: नेपालमा वार्षिक रूपमा करिब करिब आइटी आइसिटी ग्रेजुएट्सहरू चाहिँ वर्षमा 10-15 हजार निस्किन्छन्।

0: सिक्दै जाने चाहिँ आफू दक्ष बन्ने जुन छ चाहिँ करिब करिब अरू 20% हुन्छ। भनेपछि 20% बाहिर भयो, 20% यहाँ बस्यो, 40% बाँकी जनशक्तिको 60% तिनीहरूलाई चाहिँ सबैजनाको हाराहारी तालिम दिएपछि बल्ल उनीहरू के हुन्छ इन्डस्ट्री रेडी हुन्छ।
1: सूचना प्रविधि विज्ञ डाक्टर भोजराज घिमिरेसँगको विस्तृत कुराकानी अहिले 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, उच्च क्षमताको विद्युत प्रसारण तार हाइटेन्सन लाइन मुनि घर तथा टहरा बनाउने प्रवृत्ति देशभर झाँकिएको छ। हाइटेन्सन मुनिका जग्गा धनीले नेपाल विद्युत प्राधिकरणबाट मुआवजा लिएर पनि घर नभत्काउने तथा मापदण्ड विपरीत पुनः घर तथा टहरा बनाउने प्रवृत्ति चलिरहेकै छ। विद्युत प्रसारण लाइनको मार्गाधिकार क्षेत्र राइट अफ वेमा घर टहरा वा अन्य भवन बनाउन र अग्ला रूख रोप्न पूर्ण रूपमा निषेध गरिए पनि जनचेतना अभाव र अव्यवस्थित शहरीकरणका कारण तारमुनि संरचना बन्ने क्रम भने रोकिएको छैन। हाइटेन्सन लाइन मुनि अनधिकृत रूपमा बनाएका घर टहराले जोखिम बढ़ाएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार प्रसारण लाइन मुनि घर निर्माण गर्दा वर्षाको समयमा हाई भोल्टेज आउँदा करेन्ट लाग्ने जोखिम उच्च हुन्छ। भूमाफियाको चलखेलका कारण लगत कट्टा गरिसकेको जग्गा समेत किनबेच हुँदै यो जग्गामा घर समेत निर्माण हुने गरेका छन्। नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख तथा प्रवक्ता राजन ढकालले विद्युत ऐन 2049 आएदेखि नै प्राधिकरणको विद्युत प्रसारण लाइन तथा टावर निर्माण स्थलको मार्गाधिकार क्षेत्र राइट अफ वेमा पर्ने जग्गाको मुआवजा तथा क्षतिपूर्ति दिँदै आएको बताउँदै मुआवजा तथा क्षतिपूर्ति पाइसकेको जग्गा धनीले पनि घर लगायतका संरचना निर्माण गरेको पाइएको बताउनुभयो। उहाँका अनुसार टावर र प्रसारण लाइन मुनि कुनै पनि संरचना निर्माण नगर्न प्राधिकरणले आम नागरिकलाई सचेत गराउनका साथै सम्बन्धित पालिका वडा कार्यालय र व्यक्तिगत रूपमा समेत औपचारिक अनुरोध गर्दै आएको छ। यो खबर गोर्खा पत्र दैनिकमा छ।
0: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
2: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
4: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
2: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। एक हप्तामा 250 भन्दा बढ़ी आरोही सगरमाथा चुचुरामा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक हप्तामा उल्लेखनीय संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार वैशाख 31 गते चुचुरोसम्मको बाटो खुलिएता हिजोसम्म उल्लेखित संख्यामा आरोही र सहयोगी शेर्पा समेतले आरोहण पूरा गरेर आधार शिविर फर्किएका छन्। खुम्बु क्षेत्रको पर्वतारोहण सम्बन्धी गतिविधि व्यवस्थित मर्यादित सुरक्षित र भरपर्दो बनाउन आधार शिविरमा खटिनुभएका सम्पर्क अधिकृत सुशील

0: शेर्पाका अनुसार सगरमाथा आरोहणको समय 10 दिन मात्र बाँकी नहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन्। हिजो मात्रै झण्डै 200 हाराहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको 2 दिन भित्रै आरोहण सफल गर्ने आरोही दोब्बरले बढ़न सक्ने उहाँले जानकारी दिनुभयो। आरोहण अवधिभर मौसम अनुकूल रहे यस वर्ष इतिहासकै सर्वाधिक आरोही चुचुरोमा पुग्ने उहाँको भनाइ छ। सगरमाथामा आरोहीको लाम आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिनपिङबीच बेजिङमा भएको शिखर भेटवार्तापछि दुई देशले अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्ने धारणा फेरि दोहोर्याएका छन्। रूसी पक्षले दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी गरेको छ। दुवै देशले अर्थतन्त्र, खेलकुद, शिक्षा, संचार तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्। शिखर सम्मेलनपछि झण्डै 40 अन्तर सरकारी, संस्थागत तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर भएको खबरमा उल्लेख छ। रूस र चीन बीचको व्यापार गएको झण्डै 240 अर्ब अमेरिकी डलर पुगेको थियो। चालू वर्षको पहिलो 4 महिनामै द्विपक्षीय व्यापार 20% बढ़ेको चीनले जनाएको छ। दुवै देशले अधिकांश व्यापारिक कारोबार रूसी रूबल र चिनिया युआनमा गर्न थालेको पनि बताएका छन्। यसलाई अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक कदमका रूपमा हेरिएको छ।
0: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले हराएको छ। इडेन गार्डन्समा हिजो मुम्बईले दिएको 148 रनको लक्ष्य पछ्याएको कोलकाताले 18 ओभर 5 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 147 रन बनाएको थियो। कोलकाता 13 खेलमा 13 अङ्कका साथ तालिकाको 6 स्थानमा छ भने मुम्बई 13 खेलमा 8 अङ्कका साथ तालिकाको 9 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी पाउने 8 बजे अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। देशका तराई र पहाड़ी भेगमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़्दो छ। धनगढ़ी, दिपाल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सूचना प्रविधि, साइबर सुरक्षा र एआई सम्बन्धी विधेयक तर्जुमा चरणमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको शून्य विशेष र आकस्मिक समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल सिन्हाले डिजिटल ट्रान्सफर्मेशनलाई व्यवहारमा अनुभूत हुने गरी काम भइरहेको समेत बताउनुभयो।
1: अध्यादेशबाट संवैधानिक परिषद सम्बन्धी कानून संशोधन गरेर प्रधान न्यायाधीशमा गरिएको सिफारिश विरूद्ध दायर रिट दरपीट विरूद्ध निवेदन हिजो सर्वोच्च अदालतमा दर्ता भएको छ। तत्कालीन कामो प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले सोमबार निवेदन दर्ता गर्न आदेश जारी गरेको भए पनि नयाँ प्रधान न्यायाधीश नियुक्तिपछि मात्र दर्ता भएको खबर कान्तिपुरले लेखेको छ।
0: स्वास्थ्य बीमा कार्यक्रमलाई लिएर सरकारी अस्पतालले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डप्रति असन्तुष्टि जनाएका छन्। बोर्डले सरकारी अस्पताललाई स्वास्थ्य बीमाको दावी भुक्तानी गर्दा अनावश्यक शंका उपशंका गरेको र बीमाको भुक्तानी नदिएको भन्दै अस्पतालहरू असन्तुष्ट देखिएका छन्।
1: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन विधेयकको मसौदा तयार गरेको छ। ऐनमा रहेका जन्म दर्ता, बाल न्याय प्रणाली, बाल सुधार गृह, सजाय निर्धारण तथा अदालतको अधिकार क्षेत्र सम्बन्धी व्यवस्था संशोधन गर्न विधेयकको मसौदा तयार गरिएको हो।
0: कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकमा असहयोग गर्ने वडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। देशभरका 6743 वडा कार्य समितिलाई परिपत्र गर्दै कांग्रेसले 21 जेठभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधिक गरिसक्न निर्देशन दिएको हो।
1: विदेश जाने सपना बोकेर गाउँबाट ऋण खोजेर काठमाडौँ आउने नेपालीले आफ्नै देशभित्र पनि अनेकौं समस्या भोग्नुपर्ने स्थिति छ। वैदेशिक रोजगारीमा जान चाहनेसँग स्वास्थ्य परीक्षणका नाममा आवश्यकता भन्दा बढ़ी रकम असुली धन्दा मौलाएको छ। सरकारी संयन्त्रभित्र यस्तो समस्या रहेकोमा छानबिन गर्न गठित प्रतिवेदन नै गायब भएको खबर नागरिक दैनिकले लेखेको छ।
0: तेक्वान्दो खेलाड़ीद्वय प्रेम लिम्बु र आयसा साकेले 9 एसियाली पुमसे तेक्वान्दो च्याम्पियनशीपमा रजत पदक जितेका छन्। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुन्समेमा रजत जितेका हुन्।
1: पूर्व सहमति अनुसार गण्डकीमा साउनमा सरकार परिवर्तन गर्नुपर्नेछ। कांग्रेस एमाले गठबन्धन बनेपछि गण्डकीमा पहिलो कार्यकाल वर्तमान सुरेन्द्रराज पाण्डे र दोस्रो कार्यकाल खगराज अधिकारी मुख्यमन्त्री बन्ने सहमति भएको थियो। सरकार परिवर्तनबारे गण्डकीमा कैचुप मैचुपको अवस्था रहेको खबर नागरिक दैनिकले लेखेको छ।
0: कैलालीको भजनी क्षेत्रमा किसानले जलवायु परिवर्तनका कारण परम्परागत वर्षे धान खेती छाडेर चैते धानलाई मुख्य बालीका रूपमा अपनाउन थालेका छन्। वर्षायाममा बाढ़ीले धान बगाउने र खेतमा बालुवा थुपार्ने समस्या बढ़ेपछि किसानले चैते धान लगाई असार अघि नै भित्र्याउने नयाँ खेती प्रणाली विकास गरेका खबर अन्नपूर्ण कोषमा छ।
1: आगामी आर्थिक वर्षको बजेट सिम्म दरबारको पुरानै पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको हलबाटै वाचन गर्ने गरी तयारी भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: न्यायाधीश सपना प्रधान मल्ल 20 दिनका लागि विदामा बस्नु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन कोइरालाले न्यायाधीश मल्ल विदामा बसेको जानकारी दिनुभयो।
1: काया कैरनमा अब पालो उखानको
0: सय हात फटकने सुकेको खुलामा अड्कने
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: दक्षिण एसियामै उच्च करको बोझ नेपालमा आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सामाजिक सेवा तथा सुरक्षा कम।
1: धानको उत्पादन घट्दा मध्य प्रदेशको अर्थतन्त्र शिथिल। नेपालको चियामाथि भारतले लगाएको अवरोध हट्यो।
0: सूचना प्रविधिको प्रयोगसँगै रोजगारी र आय आर्जनको अवसर पनि बढ्दै तालिमसँगै अध्ययन गरेर काम गरे राम्रो आमदानी हुने।
1: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश। अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्नेमा दुवै देशको जोड़। रूस चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी।
0: र आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। संसद बैठकमा पर्चा देखाएर विरोध गरिरहेका हर्क साम्पाङ र उहाँको श्रम संस्कृति पार्टीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ संसद बैठकको दृश्य छ। बैठक शुरू हुने बित्तिकै हर्क साम्पाङ जस्तै देखिने मान्छे हातमा पर्चा देखाउँदै अगाडि उभिएका छन् अनि सभामुख जस्तै देखिने मान्छे भन्दैछन्, यहाँ मर्चा र पर्चा निषेध छ माननीय, चर्चाका लागि अर्थकै गर्नुहोला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 9 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
3: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना
2: यही जेठ 8 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रोनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
4: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।
6: एनपीको साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
7: अब खबर विस्तारमा। आर्थिक वर्ष 2082-83 कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय सुर्खेतले कर्णाली प्रदेशको राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै कर्णाली प्रदेशको आर्थिक वृद्धि 2.94% हुने प्रारम्भिक अनुमान गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत जीवन पौडेलले कर्णालीको आर्थिक वृद्धि मध्य प्रदेशको 1.31% भन्दा केही माथि हुने जानकारी गराउनु भएको छ। उहाँले कर्णालीको विगत 3 वर्षको आर्थिक वृद्धि दर अहिलेको चालू वर्षमा केही घट्ने अनुमान रहेको बताउनु भएको छ। आर्थिक वर्ष 2080-81 3.58% रहेको थियो भने आर्थिक वर्ष 81-82 बढ़ेर 5.25% पुगेको थियो। चालू आर्थिक वर्षमा भने 2.94% हुने भएको छ। मुलुकको कुल राष्ट्रिय राष्ट्र उत्पादमा कर्णालीको योगदान 4.2% मात्रै रहने भएको छ। आर्थिक वर्ष 2082-83 राष्ट्रिय कुल राष्ट्र उत्पादन उपभोक्ता मूल्यमा 66 खर्ब हुने अनुमानमा कर्णालीको योगदान 4.2% मात्रै अर्थात 2,77,24 करोड़ हुने अनुमान गरेको तथ्याङ्क अधिकृत पौडेलले बताउनुभयो। उहाँका अनुसार कर्णालीमा सबैभन्दा धेरै योगदान कृषि क्षेत्रको रहनेछ भने 31.5% योगदान कृषि क्षेत्रमा रहने भएको हो। त्यसपछि सार्वजनिक प्रशासन तथा रक्षाको 21%, शिक्षाको 16.80% रहनेछ भने सबैभन्दा कम खानी तथा उत्खननमा 16% रहने अनुमान गरिएको छ।
6: यसै गरी प्रति व्यक्ति कुल ग्रास्त उत्पादनमा पनि कर्णालीको न्यून देखिएको छ। तथ्याङ्क अधिकृत पौडेलले नेपालको प्रति व्यक्ति कुल ग्रास्त उत्पादन 1,513 US डलर हुनेमा कर्णाली प्रदेशको 1,108 US डलर रहेको जानकारी गराउनुभयो। कर्णालीमा कृषि नै सबैभन्दा बढ़ी योगदान दिने भए पनि कर्मश सेवा क्षेत्रमा पनि वृद्धि हुँदै गएको पाइएको उहाँको भनाइ छ। तथ्याङ्क प्रतिवेदन सार्वजनिक कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले झण्डै 17 लाख जनसंख्या रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धि दर न्यून हुनु विभिन्न कारण रहेको औल्याउनु भएको छ। उद्योग कल कारखाना स्थापना नहुनु गरीबी परम्परागत कृषि प्रणालीमा अझै निर्भर हुनुपर्ने भन्दै उहाँले यहाँका आर्थिक वृद्धि दर बढ़ाउनका लागि भौतिक पूर्वाधार पर्यटनमा लगानी गर्न आवश्यक भएको सुझाव दिनुभएको छ। उहाँले कर्णाली प्रदेशको पहिलो अध्यावधिक योजना 3.2% आर्थिक वृद्धि दर भएको जानकारी गराउँदै दोस्रो आवधिक योजनामा 7.36% गराउने लक्ष्य रहेको बताउनु भएको छ। सुर्खेतको तथ्याङ्क समन्वय अधिकारी विनोद आचार्यले राष्ट्रिय लेखा तथ्याङ्कले कर्णालीको समग्र आर्थिक अवस्थाबारे स्पष्ट पार्ने बताउनु भएको छ। प्रदेश योजना आयोगका सदस्य द्वय अशोकनाथ योगी, डम्बरबहादुर रावत, सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधव प्रसाद खनालले कर्णालीको आर्थिक वृद्धि दरमा सुधार ल्याउन यहाँ राज्यले पर्याप्त लगानी गर्नुपर्ने, खानी खनिजलाई प्राथमिकता दिनुपर्ने र निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्ने सुझाव दिनुभयो।
7: दैलेखको भैरवी गाउँपालिका एक स्थित जलजन्य क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउन स्थानीय तहले माग गरेका छन्। चिनिया प्राविधिक टोलीले नेपालले 50-60 वर्षसम्मका लागि पुग्ने करिब 80 अर्ब 70 करोड़ घनमिटर प्राकृतिक ग्यासको भण्डार रहेको पुष्टि गरे पनि दोस्रो चरणको काम अघि नबढ़दा स्थानीय निराश भएका छन्। दोस्रो चरणको मुख्य काम अगाडि बढ़न नसक्दा यो महत्वपूर्ण परियोजना अहिले अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षसम्म पुग्ने ग्यासको सम्भावना देखाएपछि एक समय राष्ट्रिय चर्चामा रहेको यो आयोजना अहिले सुस्ताएको छ। दैलेख कालीकोटको जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र सरकारको संयुक्त बैठकले जलजलीको पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। चीन सरकारको करिब 2.17 अर्ब अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले सन् 2019 यहाँ अध्ययन समेत गरिरहेको छ। चिनिया प्राविधिक टोलीले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा जलजल क्षेत्रको जमीन मुनि करिब 80 अर्ब 70 करोड़ घनमिटर प्राकृतिक ग्यासको भण्डार रहेको उल्लेख छ। खानी तथा भूगर्भ विभागको समन्वयमा यो क्षेत्रमा नेपालकै सबैभन्दा गहिराई 4013 मिटरसम्म ड्रिलिङ कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ। परियोजनाका सूचना अधिकारी प्रकाश लुइटेलले अबको मुख्य काम भनेको ग्यास उत्पादकत्व र व्यावसायिक भण्डारणको अन्तिम परीक्षण गर्नु रहेको बताउनु भएको छ। दुई देशको सरकारले G2G तहको परियोजना भएकाले आगामी प्रक्रियाका लागि चिनिया पक्षलाई अनुरोध पत्र पठाए पनि उताबाट आधिकारिक जवाब र स्पष्ट कार्यतालिका आउन बाँकी हुँदा काममा ढिलाइ भएको उहाँको भनाइ छ। ग्यास उत्पादन गर्न सके मा यो परियोजना दैलेख र कर्णालीको मात्र नभई समग्र नेपालकै आर्थिक रूपान्तरणको कोषी ढुङ्गा हुने विज्ञहरूले बताएका छन्।
6: यसै गरी दैलेखबाट प्रतिनिधि सभाका सदस्य बासना थापाले पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी हुने गरी काम गर्न सरकारसँग माग गर्नुभएको छ। नेपाली कंग्रेसका प्रमुख सचेतक समेत रहनुभएका थापाले प्रतिनिधि सभाको बैठकमा पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी र सफल बनाउन तत्काल सड़क फराकिलो बनाउन आवश्यक रहेको औल्याउनु भएको छ। यो परियोजनालाई सफलतापूर्वक सम्पन्न गराउन पनि सरकारले सुर्खेत दैलेख सड़क खण्ड व्यवस्थित बनाउन ढिलाइ गर्न नहुने उहाँको भनाइ भएको छ। कर्णाली प्रदेशको जीवन रेखाको रूपमा रहेको सुर्खेत दैलेख सड़क खण्ड साँघुरो र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै उहाँले तत्काल स्तरोन्नति गर्न माग गर्नुभयो। सांसद थापाले दैलेख जिल्ला अस्पतालको व्यवस्थापनमा सुधार गर्न पनि सरकारसँग आग्रह गर्नुभएको छ।
7: वीरेन्द्रनगर नगरपालिका नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी ढोकाका काप्रो बेच्दै हिँडेकी धमिला चौला गाईलाई नगर प्रमुख मोहनमाया ढकालले क्षतिपूर्ति उपलब्ध गराउनु भएको छ। उहाँलाई आफ्नै कार्यकक्षमा बोलाएर नगर प्रमुख ढकालले 10,000 रूपियाँ राहत र प्रोत्साहन रकम प्रदान गर्नुभएको हो। मंगलबार साँझ वीरेन्द्रनगर 6 स्थित सिटी बस पार्क क्षेत्रमा फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले चौला गाईको काप्रोको डालो जबरजस्ती घोप्टाइदिएका थिए। महिलाले आफ्नो सामान जोगाउन खोज्दा खोज्दै पनि दुईजना नगर प्रहरीले जबरजस्ती डालो पल्टाइदिएपछि काप्रो भूमिमा सर्पस्थ भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाको ध्यान आकर्षण भएको जनाएको छ। घटनाको भिडियो सार्वजनिक भएपछि नगरपालिकाको चौतर्फी आलोचना भएको थियो। जनस्तरबाट चर्को विरोध भएपछि नगरपालिकाले हिजो एक विज्ञप्ति जारी गर्दै महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कार्यवाही र पीड़ित महिलालाई क्षतिपूर्ति दिने निर्णय गरेको थियो। निर्णय भएको केही समयपछि नै पीड़ित महिला धमिलालाई बोलाएर उहाँको क्षति भएको कापलको मूल्यसँगै थप रकम गरी 10,000 उपलब्ध गराएको नगर प्रमुख मोहनमाया ढकालले बताउनुभयो। कालीकोटकी उहाँ वीरेन्द्रनगर 3 बस्दै आउनु भएको थियो। फेरि खबरमा खबरको सिलसिला जारी नै छ। होला भने यो छोटो विश्राम।
1: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
8: यही जेठ 9 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
9: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
10: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
4: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
10: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
9: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
4: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98-480-27-590।
3: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही जेठ 8 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रोनिया एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान: केपी पोली क्लिनिक भुरी गाउँ बर्दिया।
7: प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
11: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
7: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
12: सबैको मन सुने
13: रेडियो भेरी एफएम।
6: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3.5% हुने प्रारम्भिक अनुमान, कुल राष्ट्रिय ग्रास्त उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै, दैलेखको जलजली क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउन स्थानीयको माग लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर सुर्खेत सहित विभिन्न जिल्लामा केही दिन यता गर्मी अत्यधिक बढ़ेपछि जनजीवन प्रभावित हुन थालेको छ। मुख्य गरी पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी बढ़ेपछि जनजीवन प्रभावित हुन थालेको छ भने सबैभन्दा बढ़ी गर्मी धनगढ़ीमा भएको छ। धनगढ़ीमा अधिकतम तापक्रम 39-41 डिग्री सेल्सियससम्म पुगेको छ। यसैगरी नेपालको छ तापक्रम 38-40 डिग्री सेल्सियस, दिपायलको 37-39 डिग्री तथा वीरनगरको तापक्रम 36-38 डिग्री सेल्सियससम्म पुगेको छ। अत्यधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननस्किन, प्रशस्त मात्रामा पानी पिउन, हल्का कपड़ा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल राख्न पनि विज्ञले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले दिउँसो पछि कर्णाली प्रदेश र का हिमाली र पहाड़ी भागमा बादल लाग्ने जनाएको छ।
14: यसैबीच देशका तराई र पहाड़ी भेगमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती पूर्वी र मध्य भेगमा केही ठाउँमा हल्का वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़ेको छ। धनगढ़ी, दिपायल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको बताइएको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ, मध्य प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भागमा तापक्रम बढ़ने महाशाखाले बताएको छ। महाशाखाका अनुसार भोलिको मौसम पनि यस्तै रहने जनाइएको छ।
7: हुम्लाको जंखेली गाउँपालिका 5 नेपका गाउँमा 81 आएको असिना पानी सहितको बाढ़ीले क्षति गरेको छ। एक विद्यालय, खेतीयोग्य जमीन तथा भेडा बाख्राको गोठ पगाएको जिल्ला प्रहरीकाले हुम्लाले जनाएको छ। विगत मानिने नेपका क्षेत्रमा आएको बाढ़ीले डाँफे आधारभूत विद्यालयमा क्षति पुर्याएको छ। मानवीय क्षति भए नभएको बारेमा विवरण प्राप्त नभएको हुम्ला प्रहरीले जनाएको छ। घटनापछि मेलसाम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्र गएको र भौगोलिक विकटताका कारण घटनास्थल मा पुग्न धेरै समय लागेको पनि बताएको छ। क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने प्रहरले जनाएको छ।
14: हुम्लाको अदाञ्चली गाउँपालिका 6 स्थित पाल्स गाउँका 13 वर्षीय हस्त भियालाको ढुङ्गा लागेर मृत्यु भएको छ। माथिबाट खसेको ढुङ्गा लागेर बालकको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते बालकलाई अदाञ्चली गाउँपालिका स्थित श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि लगे पनि बचाउन नसकेको उहाँका बुवा पर्से भियालाले बताउनुभयो। बालकलाई शवलाई अदाञ्चली गाउँपालिकाको एम्बुलेन्स मार्फत पोस्टमार्टमका लागि बाजुरा जिल्लाको कुल्टे अस्पताल लगिएको प्रहरीले बताएको छ।
7: हुम्ला र बाजुराको सिमानामा पर्ने लामपाटा चाचौर क्षेत्रमा देखिएको सीमा विवाद दुई पक्ष बीचको सहमतिमा टुङ्गियाइने भएको छ। बाजुरा पक्षले लामपाटा च्याचौरमा भएको प्रहरी चौकी भवनको निर्माण अगाडि बढ़ाइसकेपछि हुम्लाका स्थानीय त्यसलाई रोक्न ठूलो समर्पण लिएर त्यहाँ पुगेपछि झडपको अवस्था सृजना भएको थियो। दुई जिल्लाबाट प्रतिनिधि सभाका प्रतिनिधित्व गर्ने सदस्य बीच भएको वार्ताले विवाद सहमतिमा सुझाउने निर्णय गरेको हो। हुम्लाका प्रमुख जिल्ला अधिकारी चेक कुमार रेग्मीले दुवै जिल्लाका सांसद बीच भएको सहमतिले हालका लागि झडपको परिस्थिति टरेको बताउनुभयो। उहाँले हुम्लाका सांसद जयपति रोकाई र बाजुराका सांसद जनक गिरी बीच हालका लागि प्रहरी चौकी निर्माण रोक्ने सहमति भएको बताउनुभयो। हुम्लाका प्रतिनिधि सभा सदस्य रोकाएको पहलमा दुई जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य, प्रहरी अधिकारी लगायतको उपस्थितिमा गृह मन्त्रालयमा छलफल भएको थियो। बैठकमा तत्काल अवस्था शान्त नभएसम्मका लागि बाजुरा जिल्ला प्रहरी कार्यालयबाट स्थापना गर्न लागेको प्रहरी चौकी तत्काल रोक्ने र दुवै जिल्लाको आपसी सहमति कायम गर्ने समझदारी भएको छ।
14: कालीकोटको खाँडाचक्रा नगरपालिकाले आफ्नो प्रशासकीय भवन राष्ट्रिय सड़क मापदण्ड मिचेर निर्माण गर्न थालेको पाइएपछि काम रोक्न दोस्रो पटक पत्रचार भएको छ। नगरपालिकाले राष्ट्रिय सड़कको राइट अफ वे अतिक्रमण गरी भवन निर्माण शुरू गरेको भन्दै स्थानीयवासीले अवरोध जनाएका छन्। सड़क डिभिजन कार्यालय जुम्लाले तत्काल काम रोक्न दोस्रो पटक पत्रचार समेत गरेका छन्। यता नगरपालिकाले काम नरोकेका कारण मानवा बजार पहिरोको जोखिममा परेको छ। लगातार तलबाट जग खनिरहँदा पहिरो झर्दा माथिको आरसीसी सड़क भत्किएर बजारका घरहरू जोखिममा परेका छन्। यसअघि गत वर्ष पनि जग खन्ने क्रममा पहिरो झर्दा 13 घर जोखिममा परेका थिए।
4: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
15: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
16: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डडेलो लाग्ने सम्भावना भएकोले डडेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
17: डडेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
18: डडेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
17: डडेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
16: डडेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डडेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
18: डडेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
17: र डडेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटौं। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाऊ।
16: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
19: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
20: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसायोग्य गन्तव्य बनेको छ।
19: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
20: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
19: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
20: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
19: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081-537-546, 081-538-260, 98-580-30-305, 98-480-91-037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
21: रेडियो भेरी एफएम।
6: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। सरकारले असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई केन्द्रलाई पत्रचार गर्दै असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 को माध्यमिक शिक्षा परीक्षा एसी को नतिजा प्रकाशित भइसकेकाले असार 1 गतेदेखि नै पढ़ाई शुरू गर्न भनिएको छ।
7: संघीय सरकारले चालु आर्थिक वर्ष 2082-83 पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर चालु आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबढ़ने गरी मात्र हस्तान्तरण गर्न निर्देशन दिएको हो। कार्यालयका अनुसार अर्थ मन्त्रालयले प्रदेश र पालिकालाई 34 किस्ता हस्तान्तरण गर्दा 34 किस्ताको 21.02% र कुल विनियोजनको 91.45% नबढ़ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको। संघीय सरकारले आर्थिक वर्षको बीचमा विनियोजित अनुदान कटौती गर्दा त्यसले पालिका र प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रियामै असर पुग्ने देखिन्छ।
6: बबई नदीको जब्दी घाटमा नयाँ पुल निर्माण हुने भएको छ। अर्थ मन्त्रालयले पुल निर्माणका लागि बहुवर्षीय स्रोत सुनिश्चित गरेपछि गुलरिया र बाराबर्दिया नगरपालिका जोड्ने पुल निर्माणको प्रक्रिया अघि बढ़ने पक्का भएको हो। अर्थ मन्त्रालयले बबई नदीमा गुलरिया नगरपालिका 4 र बाराबर्दिया नगरपालिका 11 जोड्ने पुलका लागि 1.18 अर्ब स्रोत सुनिश्चित गरेको हो। सड़क डिभिजन कार्यालय नेपालगंजका प्रमुख नरेन्द्र भट्टले स्रोत सुनिश्चितताको पत्र आएपछि हाल लागत अनुमान र बिडिङ डकुमेन्टको स्वीकृति गराउने काम भइरहेको बताउनु भएको छ।
7: दाङको घोराई माडी चौर 132 केबी प्रसारण लाइन आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। रूपा लगायतका पहाड़ी जिल्लामा विद्युत विस्तारसँगै त्यस क्षेत्रका उत्पादन हुने थालेको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी निर्माण शुरू भएको। प्रसारण लाइनको करिब 80% काम पूरा भएको छ। घोराई माडी चौर 132 केबी प्रसारण लाइन अन्तर्गत दाङको घोराई उपमहानगरपालिका 3 जिर्नीदेखि रोल्पाको सुनिल स्मृति गाउँपालिका 2 स्थित खोग्रीसम्मको करिब 38 किलोमिटर लामो प्रसारण लाइन अन्तर्गत सब स्टेशनसँगै विद्युत टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। प्रसारण लाइन अन्तर्गत गाड्नुपर्ने 181 वटा पुल विद्युत टावर मध्ये 101 वटा टावर निर्माण सम्पन्न भइसकेको छ।
6: भेरी खबरको अन्तिममा अब लागौं खेल खबरतर्फ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले हराएको छ। इडियन गार्डनमा मुम्बईले दिएको 148 रनको लक्ष्य पछ्याएको कोलकाताले 18 ओभर 5 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 147 रन बनाएको थियो। कोलकाता 13 खेलमा 13 अंकका साथ तालिकाको 6 स्थानमा छ भने मुम्बई 13 खेलमा 8 अंकका साथ तालिकाको 9 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 अहमदाबादमा हुने खेलमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुने भएको छ।
7: नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसिया विरूद्धको पहिलो टी20 अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित दर्ता गरेको छ। क्वालालम्पुर स्थित बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको छ। 68 रनको लक्ष्य नेपालले 17.3 ओभरमा 8 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा सन्दना खड्काले सर्वाधिक 32 रन बनाउनु भयो भने रूबी पोदारले 15 रन बनाउँदा अन्य खेलाड़ीले दोहोरो अंक बनाउन जोड्न सकेनन्। बलिङमा मलेसियाका नूर कथवालसालाई 3 विकेट लिनुभयो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले 16.5 ओभरमा सबै विकेटको क्षतिमा 67 रन मात्र बनाएको थियो। मलेसियाका लागि एल्सा हन्टनले 10 रन बनाउनु बाहेक अन्य खेलाड़ीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
6: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
7: चालू आर्थिक वर्षका लागि कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान। कुल राष्ट्रिय ग्रास्त उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै।
6: दैलेखको जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउन स्थानीयको माग। दोस्रो जुनको काम रोकिँदा स्थानीय निराशित।
7: सुर्खीसहित विभिन्न जिल्लामा गर्मी अत्यधिक बढ़ेपछि जनजीवन प्रभावित। वीरनगरको तापक्रम 36-38 डिग्री सेल्सियससम्म पुग्यो।
6: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो। आज गुजरात र चेन्नई खेल्ने।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन त सधैँ बाँझै
1: हार्दिक आमन्त्रण बर्दिया ठाकुरबाबा नगरपालिका उडा नम्बर 3 मिर्चैया गाउँ निवासी टंक भण्डारी र शेरबहादुर भण्डारीका पूजनीय पिता रणबहादुर भण्डारीको 64 वर्षको उमेरमा दुखद निधन भएकोमा उहाँको अन्तिम दाह संस्कारमा सहभागी एवं श्रद्धाञ्जली व्यक्त गर्नुहुने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूलाई यही जेठ 7 गते पिपल पानी हाल्ने तथा 9 गते पितृप्रसाद ग्रहणका लागि हार्दिक आमन्त्रण गर्दछौ। हार्दिक आमन्त्रण बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 1 भुरीगाउँ बजार निवासी लौटन थारू ठग्गु थारू रामप्रसाद थारू र सन्तोष थारूका ममतामयी माता बेचनी थारूको वैशाख 26 गते 85 वर्षको उमेरमा दुखद निधन भएकोमा उहाँको अन्तिम दाह संस्कारमा सहभागी तथा श्रद्धाञ्जली व्यक्त गर्नुहुने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूलाई यही जेठ 7 गते बिहिबारका दिन 13 पुण्यतिथिको अवसरमा पितृप्रसाद ग्रहणका लागि बिहान 11 बजे उपस्थितका लागि हार्दिक आमन्त्रण गर्दछौं।

0: म गर्व गर्दछु मेरो देश नेपाल प्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरू प्रति जसले अमेरिका बन्नुभन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर त्यो देशलाई अघि बढाऊ।
1: मृतकहलाई सरदान जली खाइ।

देश एउटा साझा फुलबारी हो, जहाँ नाच छाला विलय भएको छ। नेपाली पहिचान सहितको मानवतावादको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनताका सपना र पीड़ाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनु छ।

0: हार्दिक आमन्त्रण। बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 1 भुरीगाउँ बजार निवासी लौटन थारू, ठग्गु थारू, रामप्रसाद थारू र सन्तोष थारूका ममतामय माता बेचनी थारूको वैशाख 26 गते 85 वर्षको उमेरमा दुखद निधन भएकोमा उहाँको अन्तिम दाह संस्कारमा सहभागी तथा श्रद्धाञ्जली व्यक्त गर्नुहुने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूलाई यही जेठ 7 गते बिहिबारका दिन 13 पुण्यतिथिको अवसरमा पितृप्रसाद ग्रहणका लागि बिहान 11 बजे उपस्थितका लागि हार्दिक आमन्त्रण गर्दछौ। हार्दिक आमन्त्रण। बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 मिर्चैया गाउँ निवासी टंक भण्डारी र शेरबहादुर भण्डारीका पूजनीय पिता रणबहादुर भण्डारीको 64 वर्षको उमेरमा दुखद निधन भएकोमा उहाँको अन्तिम दाह संस्कारमा सहभागी एवं श्रद्धाञ्जली व्यक्त गर्नुहुने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूलाई यही जेठ 7 गते पिपल पानी हाल्ने तथा 9 गते पितृप्रसाद ग्रहणका लागि हार्दिक आमन्त्रण गर्दछौ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बार्सै।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छै।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भृगाउँ बजार बर्दिया।
2: हार्दिक आमन्त्रण बर्दिया ठाकुरबाबा नगरपालिका उडा नम्बर 3 मिर्चैया गाउँ निवासी टंक भण्डारी र शेरबहादुर भण्डारीका पूजनीय पिता रणबहादुर भण्डारीको 64 वर्षको उमेरमा दुखद निधन भएकोमा उहाँको अन्तिम दाह संस्कारमा सहभागी एवं श्रद्धाञ्जली व्यक्त गर्नुहुने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूलाई यही जेठ 7 गते पिपल पानी हाल्ने तथा 9 गते पितृप्रसाद ग्रहणका लागि हार्दिक आमन्त्रण गर्दछौं। हार्दिक आमन्त्रण बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 1 भुरीगाउँ बजार निवासी लौटन थारू ठग्गु थारू रामप्रसाद थारू र सन्तोष थारूका ममतामयी माता बेचनी थारूको वैशाख 26 गते 85 वर्षको उमेरमा दुखद निधन भएकोमा उहाँको अन्तिम दाह संस्कारमा सहभागी तथा श्रद्धाञ्जली व्यक्त गर्नुहुने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूलाई यही जेठ 7 गते बिहिबारका दिन 13 पुण्यतिथिको अवसरमा पितृप्रसाद ग्रहणका लागि बिहान 11 बजे उपस्थितका लागि हार्दिक आमन्त्रण गर्दछौ।
3: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
4: यही जेठ 8 गते शुक्रबारको दिन
3: पेट छाती सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
5: साइना मेडिकल हल भुरीगाउँ।

श्रीकृष्णाय वयम् नमः। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यक्त हुनेछ, के भन्छ फल ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषादि बारवटा राशिफल र तपाईसँगका विशेष कुराकानी र चर्चा अनि परिचर्चाहरू भने हामी गर्ने प्रयास गरिरहेका छौं। आफ्नो र अनि आफन्तहरूको बारेमा विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हरेक दिन कार्यक्रम ज्योतिष दर्पणलाई हामी तपाईसँग 8 बजेबाट 9 बजेसम्म सँगै लिएर आउने गर्छौं। राशिफल, पञ्चाङ्ग अनि अन्य वैदिक नियमहरू र तपाईहरूसँग भएका विभिन्न जानकारीहरू लिएर आउने प्रयास गरिरहेका छौं। कार्यक्रमको शुरूआती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन तपाईँले 98453 97658 र 98142673601 सीधा सम्पर्कमा रहेर तपाईँ हामीसँग प्रत्यक्ष कुराकानी गर्न सक्नुहुनेछ। यतिखेर हामी कार्यक्रमको शुरूआती चरणमा छौं। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र ग्रह गोचरबाट।

आगामी 2083 साल जेठ 7 गते आज बिहिबार तदनुसार ईस्वी सन् 2026 आज मे 21 तारीक नेपाल सम्मत 1146 अनलाथ रौद्र नाम संवत्सर आज श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु अधिक ज्येष्ठ शुक्ल पक्ष छ। आज सूर्य उदयमा परम पवित्र पावन दिन पञ्चमी छ। 22:34 दिनको 14:16 पुनर्वसु नक्षत्र 11:37 9:53 गण्डयुग 28:36 कौलकर्ण 50:01 आज आनन्द युगमा सिद्धि युग रहेको छ। आजको दिनमानको समय 33:55 बिहान सूर्य उदय 5:14 जाँदा भयो। साँझ सूर्यास्त 6:48 रहनेछ। पालो आजको ग्रह गोचरको छ। आजको ग्रह गोचरमा सूर्य यतिखेर वृष राशिमा रहेका छन् भने चन्द्रमा भने यतिखेर कर्कट राशिमा रहेका छन्। मंगल मेष राशिमा छन्। बुध ग्रहको अवस्था यतिखेर वृष राशिमा छन्। बृहस्पति मिथुन राशिमा छन्। शुक्र ग्रह यतिखेर मिथुन राशिमा रहेका छन् भने आजको दिनमा हेर्दा शनि ग्रह मीन राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा राहु कुम्भ राशिमा छन् र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर राशिफलले के भन्छन्, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका राशिले कसरी अगाडि बढ़ाउँछ आजको दिन भन्ने कुरामा हामी तपाईँलाई जानकारी अवश्य गराउने नै छौं। यतिखेर भने कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रस्तुत गर्छु तपाईँका मेष राशि बारु राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि आज सफलतायुक्त दिनहरू छन्। तर चौथो चन्द्रमाले कहिलेकाहीँ मन भने बेचैन रहनेछ। केही काम गर्दाखेरि अलि आफन्तहरू आफ्नो मान्यजनको आशीर्वादद्वारा गरिएको काम शुभ हुन्छ। आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नु राम्रो हुन्छ। उन्नति र प्रगतिको लागि असाध्य राम्रो दिन छ। पराक्रम बढ्ने

0: जागिरमा पदवृद्धिको सम्भावना असाध्य मिठो देखिन्छ। प्रेममा सफलता, कृषि र पशु चौपायबाट पनि मनुष्य धनार्जन गर्न सकिन्छ। आजको काम असाध्य राम्रो रहन्छ। इष्टमित्रहरूले साथ दिन सक्ने योग छ। लामो दुर्ग यात्राहरूमा सहज हुन्छ भने आजको मिथुन राशिलाई लग्नमा बृहस्पति भएकाले धर्म कर्ममा पनि रुचि बढ्नेछ। कर्कट राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। आटेका पाकेका कामहरूबाट पनि सफलता हात पर्ने योग देखिन्छ। लग्नमा चन्द्रमा सबैले तपाईँको प्रशंसा गर्छन्। सुन्दरतामा निखारिने दिन राशिले देखाएको छ। सिंह राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि आजको राशिमा संकेत सिंह राशिलाई ग्रहहरूबाट संकेत देख्न सकिन्छ। कन्या राशि हुनेको लागि आजको दिनमा आत्मविश्वास असाध्य वृद्धि भएर जाने योग छ। गलत निर्णयहरू नलिनु, आज एकदम धेरै कुरामा सावधानी अपनाउनु राम्रो हुन्छ। व्यापारमा मनज्ञ धनार्जन गर्न सकिए तापनि आफन्तहरूसँग भने टाढिनु पर्ने योग छ। आजको दिनमा ज्ञान धेरै भए पनि आजको परिणाम भने कमजोरी आउन सक्छ। व्यापार व्यवसायमा विरोधी भास अलिकति अरूले कुरा काट्न सक्ने सम्भावना हुन सक्छ। तपाईँको दैनिकी कार्य क्षेत्र भने सफलतापूर्ण राशिबाट संकेतहरू ग्रहमा देख्न सकिन्छ। वृश्चिक राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा तपाईँको लागि सहज हुनेछ। गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। मान सम्मानमा पनि वृद्धि आजको राशिहरूबाट वृश्चिक राशिलाई संकेत राशिमा देख्न सकिएको छ। धनु राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। आटेका थाकेका कामहरूबाट पनि धेरै कुरामा सफल हुने योगहरू देख्न सकिन्छ। मान सम्मानमा पनि वृद्धि आजको राशिहरूबाट संकेत ग्रहहरूबाट संकेत ग्रहमा देख्न सकिने योग आजको राशिबाट संकेत छ। लामो दुर्ग यात्राहरूमा सहज हुन्छ। इष्टमित्रहरूले साथ दिन सक्ने योगहरू राम्रा छन्। मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत छ। तर आजको दिनमा मकरलाई भने सातौं घरको ग्रह छ। दाम्पत्य जीवन पनि सुखद बन्ला। सन्तानहरूबाट पनि नयाँ र खुशीका समाचारहरू सुन्न पाउँदा मन गदगद रहनेछ। कुम्भ राशि हुनेको लागि आजको दिनमा सक्षम बन्ने योग त छ, तर शत्रुहरू धेरै लाग्न सक्छन्। सामान्य स्वास्थ्यमा अलिकति केही खर्च पनि बढ्न सक्ने योग छ। आज आफन्तहरूसँग भेटघाट पनि राम्रो हुने सम्भावना छ। र अन्त्यमा मीन राशि हुनेको लागि भने काममा सफलता मिल्नेछ। इष्टमित्रहरूले साथ दिने खालका योगहरू पनि राम्रा छन्। मान सम्मानमा वृद्धि आजको राशिहरूबाट मीन राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73761।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा। कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। तपाईसँग नियमित रूपमा कुराकानी गर्ने र तपाईसँग भएका विभिन्न प्रश्नहरूको उत्तर दिने कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी हरेक दिन झैं आज पनि उपस्थित भइरहेका छौं। तपाईलाई केही मनमा लागेका कुराहरू छन् र तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। हामी एउटा कमेन्टहरू छन्, कमेन्टहरूलाई म पहिले हेरिहाल्छु, कमेन्ट पछाडि म तपाईँहरूलाई जानकारी दिनेछु। आजको कमेन्ट भर्खरै मात्र हामीलाई एउटा कमेन्ट आएको छ हाम्रो पात्र एप्लिकेशनमा। तपाईँ पनि हामीलाई हाम्रो पात्रो एप्लिकेशनबाट कार्यक्रम सुन्दै हुनुहुन्छ र केही भन्न मन लागेको छ भने लेखी पठाउनु होला। आजका कमेन्टहरू हामी आजै पढ्नेछौ, हिजो अस्तिका कमेन्टहरू हामी लिने छैनौ। एउटा कमेन्ट छ, राधे राधे गुरु भन्नुभएको छ। राधे राधे, म कृष्ण प्रसाद तिमलसिना हेटौडा 15 जाते हाल दक्षिणी भारतको केरलाबाट। गुरु, मैले यहाँ धेरै मन्दिरहरूको अवलोकन गरे। यहाँ पुजारीहरूले अथवा पुरोहितले चन्दन र प्रसाद कहिल्यै पनि भक्तजनलाई नछोइकन अलग्गै माथिबाट हातमा खसाल्ने चलन छ। यो नियम हाम्रो नेपालमा पनि ल्याउँदा कसो होला? राधे राधे, कति राम्रो कुरा गर्नुभयो। मैले अस्ति पनि भनेको छु, कसैले कसैलाई छुनुपर्छ भने आफू सरह मान्छे हुनुपर्छ। यहाँ कुनै जातको कुरा आउँदैन, शुद्धताको कुरा आउँछ। फेरि पनि भन्छु, धर्म सबैभन्दा पहिलो धर्म भनेको शुद्ध हो। तपाईँ म धार्मिक हो भन्नुहुन्छ भने तपाईँ घर फोहोर हुन हुँदैन। धार्मिक मान्छेको मन्दिर मात्रै सफा भएर केही हुनेवाला छैन। एउटा आस्था र विश्वास हो मन्दिर, तर घर पुरै सफा त्यो मान्छे धार्मिक हो है। अब लाउने कुरा त्यस्तै सफा हुनु पर्यो, खानेकुरा अनि बोली पनि कति सफा हुनु पर्यो नि, मिठो बोल्नु पर्यो नि होइन। के जाति बोल्न भएन, नराम्रो शब्दहरू बोल्न भएन, जुन शब्दले अरूलाई मन पोल्छ पिरोल्छ त्यस्ता शब्द प्रयोग गर्न भएन। त्यसो गरी हामी बोलौं, एउटा कमेन्ट हाम्रो पात्रोमा आएको थियो, कृष्ण प्रसादजीले लेख्नु भएको थियो। उहाँले कार्यक्रम सुन्नुहुन्छ होला, कुन रेडियोबाट सुन्नुहुन्छ थाहा भएन। कार्यक्रम जस्तो सनातन रेडियो नेटवर्कमा कमेन्ट गर्नुभएको छ, यही रेडियोबाट सुन्नुहुन्छ होला। अर्को कमेन्ट छ, श्री राधे गुरु, गुरु जन्मदिनको दिन के गर्न मिल्छ र के गर्न मिल्दैन गुरु भन्दैछु न। राधे राधे गुरु भन्नुभएको छ। जन्मदिन कसलाई मान्ने भने, दिनमा त जे गरे पनि भयो, जन्मतिथिलाई जन्म नक्षत्रलाई लिने हो। वास्तवमा पूजाहरू गर्ने अष्ट चिरञ्जीवीको पूजा गर्ने हो भने तपाईँहरूको त्यो गते त के काट्नको लागि हो। अब यहाँनिर एउटा कुरो तपाईँलाई बुझाउँछु ल, जस्तै के हुन्छ भने नि, तपाईँको चाहिँ यो अहिले मलमास किन आएको थाहा छ तपाईँलाई? थाहा छैन होला। यो मलमास किन आयो भने, मलमास चाहिँ सौरमान अनुसार 365 दिन हुन्छ, चन्द्रमान अनुसार एक वर्षमा 351 दिन जति हुन्छ होला सायद, हो 51 कि 55 दिन कति हुन्छ होइन। मैले तपाईँलाई किन भनेको छु भनेको, यो सौरमान कहिले घट्दैन। जस्तै हामी जन्मेको दिन त सधैँभरि आउँछ, फेरि गुरु भन्नु छ दिन धेरै हुन्छ, दिन धेरै हुन्छ अथवा कमी हुन्छ भन्नुहुन्छ। कसरी कमी भयो भनेको, तिथि चाहिँ घटबढी हुन्छ। तिथि चाहिँ कहिले छोटो दिन हुन्छ, कहिले लामो दिन हुन्छ, कहिले राति धेरै लामो हुन्छ, कहिले दिन छोटो लामो हुन्छ। त्यस कारणले गर्दा हामीले हेर्नुपर्ने के रहेछ, तिथिमा चाहिँ जन्म उत्सवहरू गर्नुपर्छ है। अब जन्मेको दिन त हामीलाई खासै फरक परेन होइन, उयो त एउटा उमेरलाई गणना गर्ने माध्यम मात्रै बन्यो। अन्य कुराहरूको लागि चाहिँ हामीले तिथि नक्षत्र नै लिनुपर्छ है त।

0: को बोल्दै हुनुहुन्छ? कसको आवाज हो यो? दार्चुलाबाट हेमाजी बोल्दै हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ हेमाजीले? दैनिक रूपमा? अनि आज कार्यक्रम आएको छ कि छैन?
1: आज आएको छैन। आज बैतडी 95.4 MHz बैतडीबाट सुन्छु, दार्चुलाबाट पनि सुन्छु, लिबुलेटमा पनि सुन्छु। हाम्रो यता चल्छन् रेडियोहरू।
0: ए भनेपछि दार्चुला एफएम पनि सुनिन्छ, बैतडी एफएम पनि सुनिन्छ, लिपुलेक एफएम पनि सुनिन्छ। आज चाहिँ बैतडीमा सुनिरहनु भएको छ, अरू लिपुलेक र दार्चुलामा कार्यक्रम प्रसारण भएको छैन हो? अनि तपाईँ कसको बारेमा हेर्न चाहनुहुन्छ अहिलेतिर? साल महिना गते समय भनिदिनु त।
1: 2063 साल जेठ महिनाको 24 गते राति 2:10 शुक्रबार।
0: के बारको राति, के बारको बिहान?
1: हजुर भाइ, त्यो अब मम्मीले शुक्रबार राति 2:10
0: केही थाहा छैन भने मलाई मम्मीसँग फोनमा कुराकानी गर्नुहोला। दिउँसो अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ। यतिखेर मलाई जहाँसम्म जानकारी प्राप्त भए अनुसार तपाईँहरूले साल महिना गते र समयहरू परिपक्व दिनुहोला, हामी तपाईँको बारेमा जानकारी दिन्छौ। अर्को कुरा, मलाई कमेन्टहरू मेसेज आइरहन्छन्, संखुवा सभा कहिले आउने हो भन्नुभएको छ। अब आउने हो नि, 2-4 दिन पछाडि। कहिले अरे संखुवा सभा? अब 2-4 दिन पछाडि आउँछौ। कसले कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभाबाट, हेर्न चाहनुहुन्छ, हामीलाई भेट गर्न चाहनुहुन्छ, चिनाहरू बनाउन चाहनुहुन्छ भने म पनि है गुरु भनेर एकताल फोन गर्नुहोला। भोलि छुट्नु भयो भने हामी जान्दैनौँ है। अँ गुरु आउनु भएछ, हिँडिहाल्नु भएछ, हामीलाई थाहै दिनु भएन। तपाईँले मलाई खोजिनी गर्नु भएन, म किन थाहा दिने? त्यसो भएको होला, जजललाई भेट गर्न मन लागेको छ हामीसँग, जानकारी अवश्य मेरो फोन गर्नु होला, छिट्टो भन्दा छिट्टो। आजै फोन गर्नु, भोलि फोन गर्नु, हामी आएर फेरि खुसुक्क फर्क्यौं भने बर्बाद होला। किनभने हामी अब पहिलेको जसरी धेरै मान्छेहरूलाई भेट्ने प्रयास छैन, किनभने हामी तपाईँहरूसँग आउने बस्ने, अनि तपाईँहरूले हामीलाई फोनै गर्नु भएन, आउनु भएन, हामी फर्किनुपर्छ। त्यही भएर जजलले हामीलाई फोन सम्पर्क गरेर म पनि आउँछु है भन्नुहुन्छ, उहाँहरूलाई हामी व्यक्तिगत रूपमा फोन गरेर आउनुहोस् है, अब हामी आइसक्यौँ भन्ने खबर पनि गर्छौँ। त्यसो भएको हुँदा तपाईँहरू छुट्नु हुँदैन नि त। त्यसो भएको हुँदा दिउँसो फोन गर्नुहोला, अहिले फोन लाग्दैन ठिक छ, तर दिउँसो नम्बरमा फोन गरेर गुरुदेव तपाईँ खाँदबारी आउनुहुने रहेछ, कहाँ आउनुहुने हो, मलाई फोन गरेर खबर गरिदिनु होला है भन्नुभयो भने हामी तपाईँलाई फोन गरेर हामी यहाँनिर आउँदैछौँ, यहाँनिर बस्दैछौँ भनेर खबर गर्छौँ है। यो चाहिँ संखुवा सभाको लागि हो। संखुवा सभा आउँदा 13 थुमतिर पनि यसो केही बस्ने कि विश्राम गर्ने कि भन्ने पनि अलिअलि चर्चा भइरहेको छ। रेडियो खबरपालिका, रेडियो लालीगुरा, स्थानीय रेडियो भोजपुरका श्रोताहरू हिलेतिर कता आउनुहुन्छ, यसो अलिअलि हामी पनि हिलेतिर छौँ भन्दा यसो फोन चाहिँ गर्दै गर्नुभयो भने मान्छे हुनु हुँदो रहेछ भने हामी भेट्नेछौँ। अब मान्छे नै हुनु भएन भने हामी सित फर्केर हिँड्छौँ, बा तल इटरी झापातिर पनि आउने हो कि भन्ने पनि चर्चा भइरहेको छ। यो बर्खाको बेला के भइरहेको छ, दिउँसो त मजाले घाम लाग्छ यतातिर, संखुवा सभातिरको अवस्था कस्तो छ, यसो फोन गरेर जानकारी पनि गराउँदै गर्नुहोला। कोही चाहिँ यहाँ सुन्नुहुन्छ, राधे श्याम हजुर, कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ? प्रभु मिलनजी हारैमा हुनुहुन्छ, अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर यतिखेर? हजुर तपाईँ कहाँ हुनुहुन्छ, तपाईँ खोइ के भन्ने के भन्ने, कहाँ हो तपाईँको? कालीकोट जिल्ला कहाँनिर हो घर चाहिँ? अनि त्यहाँ कति मेगाहर्जबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले भन्नु त? अनि कुन रेडियो हो यो, थाहा छ? कति दिन भयो कार्यक्रम सुन्नु थाल्नु भएको? ए तपाईँलाई त्यसो भने रेडियो नयाँ कर्णाली भन्ने पनि छ त्यहाँ भन्ने थाहा रहन्छ होइन त?

0: दुई थोक आठ मेगा कालीकोटको मानमामा छ पानट्याङ्की नजिकै होइन भोलिदेखि पनि रेडियो नयाँ कर्णाली सुन्ने गर्नुहोला बानी गर्नुहोला अहिले कसको बारेमा हेर्नुहुन्छ अरे आफ्नो साल महिना गते समय भनिदिनु त तपाईँको आवाज पुरै अड्केर आएको छ 48 साल हो त्यही भएर क्लियर त कारमा के लाउनु भएको छ त हेडफोन सेडफोन के लाउनु भएको छ लाउड स्पिकर पार्नु भएको छ आवाजै बुझ्यो होइन 68 साल कुन महिना
1: वैशाख महिना
0: कति गते
1: 28 गते
0: के बार परेको थियो कति बजे
1: बिहान 9 बजे
0: ठ्याक्कै 9 बजे हो कुन जिल्लामा जन्मिनु भयो तपाईँ कालीकोट कति राम्रो ठाउँ छ है पहिलेको हुम्ला जिल्ला पछि बढ्यो छुट्टी र कालीकोट जिल्ला भयो राम्रो छ मानमा सदरमुकाम राशिको नाम माधव हो सिंह राशि हेर्नुहुन्छ के छ नाम मिलन हुँदैन नि मा मि मु मे मघा भन्ने हुन्छ यो मैले तपाईँलाई मघा नक्षत्रको पहिलो पावर नाम जुराए माधव नाम आयो तपाईँले दोस्रो पावर नाम राख्नुभयो भने फेरि फरक पर्न सक्छ अब यसले तपाईँलाई अलिकति एकोरो बनाउँछ जिद्दी स्वभाव बनाउँछ हो पेटको रोगी बनाउँछ र दाम्पत्य जीवनमा असाध्य अशुभ गराउँछ अहिले सानै उमेरमा प्रेम गर्ने खालको युग छ भयो प्रेम प्रेम परिसक्यो यहाँ त देख्छ त हौ मैले त कस्तो मलाई हेर्ने आएन कि क्या चिना आज कोहीसँग फोनमा बोल्नुहुन्छ होइन फोनमा बोल्नुहुन्छ लप परे छैन होइन त अनि के हो त लप पर्नु भने बड्डो खाना खायो कान्छी खाना खायो कान्छी सुत्यौ पढ्यौ के खायो मेरो ज्यान भन्ने थियो अनि त्यही अन्त प्रेम भनेको प्रेम परिसकेको छ तर प्रेम सफल हुँदैन नि सातौं घरको राहु छ राहुको शान्ति गर्नु होला एकदम मजाले राहु निज भएर बसेको छ कुकुरलाई हरेक शनिबार शनिबार बिस्कुट खुवाउने अथवा भोजन खुवाउने कामहरू गर्नुभयो भने राम्रो हुन्छ आफूले खानुभन्दा पहिले खुवाउने है फेरि आफूले खाएर छोडेको थालमा उब्रिएको भातको डल्लो लगाएर दिने होइन बुझ्नुभयो कि नाइ पहिले चोखो चिज लगाएर दिएर खाना दिने नमस्कार गर्ने अनि आएर आफूले बल्ल खाने शनिबार शनिबार राम्रो हुन्छ पढाइमा कमजोरी भयो अलि मन भएन पढाइमा तर तपाईँले चाहिँ टेक्निकल विषयहरू लिएर पढ्नुपर्छ राम्रै हुन्छ है अरू के छ विशेष जिज्ञासा ग्रहहरू बिग्रेका छन् यो राहुको शान्तिहरू गर्नु पूजा पाठ गर्नु हजुर आमा बुवासँगको सम्बन्ध राम्रै हुन्छ आमाले रोगी रोगी हुनुहुन्छ मम्मी रोगी हुनुहुन्छ होइन त्यो छ अरू कुरामा ठिक छ राहुको शान्ति गर्नु पूजा पाठ गर्नु है शनिबार र शनिबार जिन्दगीभरि कुकुरलाई भजन खुवाउनु जति सक्यो त्यति राम्रो है त छुट्यौ राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग रेडियो नयाँ कर्णालीबाट कालीकोटबाट हामीसँग प्रत्यक्ष जोडिनु भएको थियो र हामीसँग प्रत्यक्ष रूपमा तपाईँ सुन्दै हुनुहुन्छ हामीसँग र हामीसँग तपाईँ कुराकानी गर्दै हुनुहुन्छ भनी तपाईँ र हाम्रो कुराकानी रहनेछ र हामी तपाईँसँग भएका विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहेका छौँ कोही जिज्ञासु हाम्रो लाइनमा फेरि पनि आइसक्नु भएको मलाई इसारा प्राविधिकबाट इसारा मिलिरहेको छ को हुनुहुन्छ अनि कहाँदेखि स्वागत गर्छु राधे राधे हजुर
2: राधे राधे गुरु
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ शङ्खु सभाबाट को बोल्नुभयो
2: म शारदा खड्का
0: शारदाजी कहाँनिर पर घर खराङबाट अनि हामी आउने कुरो थाहा पाउनुभयो कि भएन
2: यता त थाहा पाइनँ त गुरु मैले
0: रेडियो सुन्नु भएको छैन
2: कहाँ आउनुहुन्छ गुरु
0: रेडियो सुन्नु भएको छ कि छैन
2: खादबारीमा आउनुहुन्छ हो गुरु
0: रेडियो सुन्नु भएकै रहन्छ अनि अब सबैलाई अब बर्बाद हुने भयो सुन्नुहुन्न अनि अनि म त्यहाँ खाँदबारीबाट फर्केर यतारी आइपुग्न पाएन भने फेरि सङ्घ सभा कहिले आउने गुरु भन्नु छ तपाईँहरू फेरि के आउँछु भन्दा कसरी वास्ता गर्नु
2: छोरीले सुने कि रजनी त गुरु खादारीमा आउनुहुन्छ गुरु भन्दै थिइन्
0: कहिले आउने अरे सोध्नु त छोरीलाई थाहा छैन होइन
2: हजुर
0: ल ठिक छ जे भए पनि कार्यक्रममा आउनु भएको छ कुन रेडियो सुन्नुहुन्छ त्यहाँ
2: हजुर
0: कुन रेडियो सुन्नुहुन्छ हजुर कसको बारेमा हेर्नुहुन्छ अहिले
2: छोराको बारेमा हेर्नु पर्यो गुरु
0: साल महिना गर्दै समय भनिदिनु त
2: 2070 साल वैशाख 24 गते आइतबार 11:20 जाँदा बिहान
0: कुन जिल्लामा भयो जन्म पनि
2: शङ्खसराईमा हो गुरु
0: छोरा हो 69 सालको वैशाखको 24 गते आइतबार हो
2: हजुर
0: राशिको नाम तीर्थराज तुला राशि हुन्छ के राशि अनि गर्नु भएको छ
2: तीर्थराजै छ गुरु नराम्रो पनि तुला राशि नै हेर्ने गरेछ
0: अनि छोरालाई शनि ग्रह चलेको थाहा थियो कि थिएन
2: शनि ग्रह चलेको छ गुरु
0: एक वर्षदेखि छोरालाई एकदम धेरै गाह्रो भएको छ थाहा थियो कि थिएन
2: पहिलेदेखि चलेको कहिलेसम्म गुरु
0: यो 12 वर्ष 8 महिनाबाट प्रारम्भ हुने ग्रह हो है
2: हजुर
0: भर्खरै चलेको छ अब यसलाई शनिले अब 31 वर्षमा एकदम बोधो बनाउँछ पहिले भन्दा बोधो बनाएर आमालाई पनि रोगी बनाउँछ क्या यसले यो एक वर्षदेखि हजुर आमा होइन त आफ्नै मम्मी
2: हजुर हो त गुरु
0: तपाईँलाई के भएको छ आजभोलि एक वर्षदेखि केही स्वास्थ्यमा समस्याहरू आउन थाले
2: यस्तै हात खुट्टाहरू दुख्ने के
0: छोरो पहिले भन्दा अलिकति फरक भएको हो अलिक एकरो भनेको नसुन्ने खालको भएको हो
2: अलि उसको जिब्बी बढी
0: यो एक वर्षदेखि होइन
2: हजुर
0: शनि भन्ने ग्रहको शान्ति गर्नु शनि भन्ने ग्रहको पूजापाठ गर्नु यो 31 वर्षसम्म चल्ने शनि भर्खर सुरु भयो शनिले पढाइमा धेरै डिस्टर्ब गर्न सक्छ तर शनि उच्च छ है फेरि उच्च शनिले कमै काम गर्छ राम्रो धेरै गर्छ नराम्रो धेरै कम गर्छ र पनि शनि शनि हो शान्ति गराउनु अनि विद्या स्थानमा राहु रहेछ पढ्न चाहिँ के गर्नु कति पढ्छन् बिचरा मेहनत गरेर दिमागमै रहँदैन बिर्सिहाल्छ पञ्चम स्थानको राहुको शान्ति गर्नु राहु कवचहरू धारण गर्नु विद्या राम्रो खुल्छ है राज्य परेको छ नेपालमै बसेर सरकारी जागिर खान्छु भन्दा पनि पायो विदेश गएर सम्पत्ति कमाउँछु मुरियाएर भन्दा पनि पायो है तर एउटा के देखिन्छ भने मावली घरमा कोही मान्छे अन्तर्जातीय बिहा गरेको छ तपाईँको माइतमा
2: अहिलेसम्म त कोही छैन त गुरु
0: होला कोही तपाईँको फर्की अरे
2: हामी पौडेल
0: माइती के थरी
2: दाल
0: दाहाल परिवारले तपाईँको दाजुभाइले के थरको बिहे गरे बिहे गर्नु भएको छ
2: ठुलाजुले गोदा थापाको छोरी अनि
0: तपाईँ दाल छेत्री हो कि बाहुन हो
2: हामी पौडेल खर्का पौडेल भन्नुहुँदो रहेछ यहाँ
0: माइती भने
2: माइती दाल भनिन्छ अब दाल बाहुन पनि हुन्छ नि खोइ बाहुन पनि छन् हाम्रोतिर तर दाल भन्नुहुन्छ
0: हजुर चाहिँ बाहुन कि छोरी
2: हामी छेत्री हो गुरु
0: अनि छेत्री भन्दा अर्को जात जस्तै ठकुरी बाहुन कसले बिहे गरेका माइतमा
2: कसैले गरेको छैन हामी दिदी बहिनी दाजुभाइ कसैले
0: यहाँबाट त दोष देखिन्छ हजुर
2: हजुर हाम्रो भदा भदै नि कसैले काहीँ गरेको छैन अहिलेसम्म
0: दुईटा बिहे भएको छ कसैको त्यसो भने
2: दिदी बहिनीको कि दाजुभाइको गुरु
0: कसको भयो थाहा छैन माइतीको आफन्तको सानीमा मामा
2: कसैको भएको छैन
0: ग्रहमा दोष देखिन्छ यो बच्चालाई विद्यास्थानमा राहु छ ख्याल गर्नुहोला राहुको मात्रै शान्ति गर्नु अहिले शनि चलिएको छ शनि र राहु सम्झिनु है शनिको 23,000 पल्ट राहुको 18,000 पल्ट जप गर्ने रुद्री चण्डी पाठहरू गर्ने राहु कवचहरू लाउनु भयो भने अझ धेरै कुरामा राम्रो हुन्छ है
2: अनि यो कहिले अब यति बेला त अन्धशुक्र छ कहिले गर्नुपर्ने गुरु
0: कसले भनेको अहिले अन्धशुक्र छ भन्नु को फेरि को बौलायो फेरि तपाईँ बौलाउनु भयो कि तपाईँको पण्डितजी बोलाउनु भयो कि हामी बौलायौँ हामीलाई थाहा नभएर
2: खोइ अन्धशुक्र छन् भनेर भनिन्छ म मलाई लाग्छ नि
0: जे मन लाग्यो त्यही हामी नेपाली यति धेरै सढ्यौँ नि हजुर है म पनि सढेँ क्या त्यही सढेको मध्येमा म पनि परेँ यति धेरै सड्यौं उसले एक थोक भएन भने अर्कोले 400 कुरो बढाएर भनिदिन्छ अर्कोतिर होइन तपाईँलाई अहिलेसम्म को व्यक्तिले ठ्याक्कै भन्नु त नाम लिनु त कसले भन तपाईँलाई शुक्र अन्धछ भन्दा अहिले
2: होइन यहाँ त्यस्तै कुरा गर्दै हुनुहुन्थ्यो
0: कसले कुरा गरेर ठ्याक्कै भन्नु त लु तपाईँले आफै कुरो बनाएर भन्नुभयो
2: अनि गुरु त्यसले खोइका खालि पढ्न पनि मान्दैन त्यही राहुले भन्नुभयो पहिले राहुको शान्ति गराइदिनु भन्नुभयो अनि पढ्न पनि त्यति मान्दैन खालि
0: अनि मैले चिना पहिले हेरेर राहुको शान्ति गर्नु भनेको थिएँ
2: राहु र शनिको छ भनेर भन्नुभयो अनि अब राहु र शनिको गराउनु पर्यो
0: अनि पहिले पनि गर्नुभएको थियो
2: पहिले पनि गरेको गर्न त खोइ
0: कतिजना ब्राह्मणले गर्नुभयो पाँचजना ब्राह्मणले राहुको शान्ति गर्दा राहु त ठिक हुनु पर्यो राहु त काम गर्नु पर्यो त
2: पोहोर गराएको पाँचजना गुरुहरूलाई राहुको र शनिको गराएको थियो
0: पोहोर भन्दा यसपालि केही परिवर्तन भएको छैन
2: खोइ त्यति पढ्न गर्दैन गुरु त्यसले खालि यस्तै बल खेल्ने भन्नु पैसै मात्रै
0: त्यस्तो भयो भने राहुको एउटा कवचमै ल्याइदिनु मैले भने अब यसपालि त्यो लाएपछि सुधार हुन्छ यसको लागि खानदारीमा भेट्नु होला तर फोन गर्नु होला आज दिउँछु भोलि दिउँछु पर्सि दिउँछु है अनि बल्ल भेट्न पाइन्छ फेरि छुट्नु होला फेरि है
2: शनिको कति वर्षसम्म छ
0: 31 वर्ष 8 महिनासम्म छ
2: शनिको चाहिँ अनि
0: राहु त विद्यास्थान गराउ नि राहु चल्या छैन अहिले विद्यास्थान गराउ या विद्यामा कमजोरी गराउँछ मैले पहिले पनि हेरेको भए त्यही भनेको थिएँ अब शान्ति गर्दा कसरी गर्नु भयो थाहा भएन अहिले छुट्यौँ है राधे राधे दुई अङ्क राम्रो हुन्छ रातो रङ राम्रो हुन्छ कालो रङ पनि राम्रो हुन्छ पूर्व दिशा राम्रो हुन्छ छुट्टिन्छु राधे राधे
2: दिदी बहिनीसँग
0: ठिक छ अहिले छुट्टिन्छु राधे श्याम
2: हुन्छ गुरु
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी हरेक दिन कार्यक्रम नेपालभरबाट प्रसारण गरिरहेका छौं हामी तपाईलाई धेरै भन्दा धेरै सम्झिरहेका छौं खादबारीमा आउनको लागि नाम टिपाउनु भएन भने भेट्न हुन सक्छ त्यसो भएको हुँदा हामीलाई फोन गर्नको लागि अनुरोध गर्दै कार्यक्रम एकैछिन विश्रामपछि उपस्थित हुन्छु सँगै रहनुहोला
3: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला के तपाई भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
4: सुन्नुहोस् संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

아히리타 바이 순대 흐느훈차 사스카 라 사스피티코 삼바하 사나탄 라디오 네트워크마 카르컴 조티스 더펀

0: तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराकानीहरू गर्ने प्रयास गरिरहन्छौ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग उपस्थित हुन्छौ। मैले धेरैचोटि भनिसकेका छु, तपाईँहरू धर्म धर्म धर्म धर्म धर्म भनेर तपाईँहरू एकदम एकरो लाग्नु हुँदैन। धर्म भनेको अनुशासन हो, अनुशासनमा रहनु सबैभन्दा ठूलो धर्म हो, त्योभन्दा अरू छैन। मान्छेले धर्म भनेर पूजै मात्रै गरेर धर्म हुँदैन, ओल्लो घर पल्लो घरलाई पनि सान्त्वना दिने, ओल्लो घर पल्लो घरलाई पनि विशेष गरेर हेरचाह गर्नु नि, त्यो पनि धर्म हो है। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गर्छौं। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: बसाङदेखि ममता धामी।
0: ममताजी आरामै हुनुहुन्छ? कुन रेडियोबाट कार्यक्रम सुन्ने
1: गर्नुहुन्छ?
0: ठिकै छ हजुर। कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नु भएको छ?
1: हजुर,
0: कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नु भएको छ? ए हजुर, ममताजीको फोन डिस्कनेक्ट भयो। यतिखेर एउटा कमेन्ट देखे, गुरु राधे राधे, म भारतको गुजरातबाट हाम्रो पात्रको माध्यमबाट सनातन रेडियोबाट कार्यक्रम दैनिक सुन्ने गर्दछु भन्नुभएको छ। नाम के हो, नाम खुलाउनु भएन। गुरु मेरो एउटा जिज्ञासा थियो, यदि ससुराबुवा बित्नु भयो भने ज्वाईलाई कति दिनसम्मको जुठो लाग्छ होला? गुरु जय श्री राधे राधे भन्नुभएको छ। ज्वाई कस्तो ज्वाई भन्ने कुरो हुन्छ। ज्वाई त काकाको के अरे, काका ससुरा पनि ससुरै परे, आफ्नै ससुरा पनि कसैले कन्यादान दिएको ससुरा पर्छन् भने कसैले कन्यादान नदिएको ससुरा पर्छन्, फरक फरक हुन्छ। मलाई म्यासेज गर्नुहोला, म जानकारी गराउँछु। प्रष्ट रूपमा लेख्नु क्या, मलाई कन्यादान दिएका ससुरा हुन् अथवा होइनन् सबै खुलाउनु पर्यो, होइन? कन्यादान दिएका छैनन् भने अलिक कम बारे पनि हुन्छ भन्छन्। कन्यादान दिएका छैनन्, टिकै लाएका छैनन्, के बारिन्छ नि झुटो, होइन? नियम गर्नु पर्यो नि त सबै कुरा। कहिले काहीँ गरेका त्यस्तो अवस्था पनि आउन सक्छ। कहिले काहीँ काका ससुराको जुठो कति दिन लाग्छ भन्नुहुन्छ। अब काका ससुराको जुठो लाग्छ कि लाग्दैन भन्ने कुरामा पहिलो कुरो लाग्दैन, तर कन्यादान दिएका छन् भने बार्नुपर्छ भन्ने कुरो हो क्या, त्यस्तो चाहिँ हो कुरो है। यसो भएको होला, तपाईँहरूले एकदम हेर्नुहोला मजाले, अनि बल्ल हामी तपाईँलाई जानकारी गराउँछौँ। अर्को कमेन्ट छ, राधे राधे गुरु, म शङ्खुव सभाबाट सुन्दैछु हजुरको कार्यक्रम भन्नुभएको छ। नाम के हो थाहा छैन, अब सधैँ सुन्ने गर्छु, जन्मस्थान काठमाडौँ। लो अब के भन्ने। अब अर्को कमेन्ट छ, गुरु राधे राधे, म एम बहादुर भाट हो, यसरी क्लियर खुला दिनु न, तनहुँबाट गुरु मेरो जन्म भन्नुभएको छ। यो अहिले चिनाएन त फोन गर्नुपर्छ नम्बरमा, नम्बर याद छैन कि, नम्बर याद छैन भने हाम्रो पात्रमा नम्बर छोड्नु भन्नु त, म नम्बर भनेको भने गर्छु दिनमा 5 चोटि। मैले आजभोलि नम्बर एकदम कम भन्छु, किनभने सबैलाई याद छ नि त नम्बर, सबैको मुखमुखमै याद छ नम्बर। ए 98453 97658 भन्नुहुन्छ मलाई, सबैले भेटेको बेला गुरु तपाईँको नम्बर त यादै छ भन्नुहुन्छ, नम्बर सेभ छ कि छैन थाहा छैन, सेभ गर्नुहोला। 98453 97658 98453 97658 है। यतिखेर हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्दै, तपाईँ हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्छौ। तपाईँले क्लियर रूपमा हामीसँग कुराकानी गर्नुहोला। कोही आउनु भएको छ यतिखेर, मलाई इशारा मिलेको छ। राधेश्याम प्रभु, भगवान ईश्वर परमात्मा,
2: गुरु राधेश्याम,
0: इन्द्रजी
2: हजुर, गुरु
0: आवाजबाट चिन्छु म तपाईँलाई,
2: हजुर चिन्नुहुन्छ गुरु,
0: के छ आरामै छ ज्यानलाई?
2: हजुर आराम छ गुरु, आज त रेडियो बनेछ, राम्रोसँग बजेको छ, खुसी लाग्यो।
0: ए रेडियो ओखलढुङ्गाबाट आजदेखि कार्यक्रम भयो?
2: होइन त्यो त होइन, तपाईँको रेडियो
0: ए हाम्रो यहाँ त अलिकति के प्राविधिक समस्या थियो, रेडियो ओखलढुङ्गा अहिलेसम्म बजेको छैन,
2: आज चेक गरेको छुइनँ, दुईजनासम्म त बजेको थिएन।
0: ए ल ठिक छ, होइन अहिले कार्यक्रम जो सुन्नु भएको,
2: हजुर सुनिरहेको
0: छु, हिजो अस्ति
2: सुन्ने प्रयास त गरेको, तर
0: बजेको थिएँ। हिजो अस्ति यहाँ अलिकति बाटोमा समस्या भयो, अनि पोलसोल सार्ने कुरो भयो, त्यसको कारणले गर्दा अलिकति समस्या भएको थियो। अहिले के छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेरौँ अहिले? यतिखेर
2: मेरो खोटाङमा रहनु भएको मेरो दिदीको छोरीको हेराउँछु, भान्जीको
0: दिदीको छोरी भान्जी, साल महिना गर्दैछन् भनिहाल्नु त,
2: 2067 साल भदौ महिनाको 15 गते मङ्गलबार बेलुकी 9 गरेर घर निर्णय
0: भदौको
2: 15 गते मङ्गलबार बेलुकी
0: 15 गते भन्नुहोस् है, भदौको 15 गते मङ्गलबार कति बजे?
2: 9 बजे
0: 9 बजे क्या गर त 9 बजेर
2: 11 मिनेट जाँदा खोटाङमा
0: 9:11 बिहान कि बेलुका?
2: बेलुका
0: बेलुका हो, खोटाङमै जन्मे हो?
2: हजुर।
0: उहाँले कार्यक्रम सुन्नुहुन्न होला होइन?
2: सुन्नुहुन्छ कोही कोही बेला।
0: राशिको नाम यीबाट नाम आउँछ, लग्न मेष लग्न आउँछ, वृष राशि हुन्छ, सप्तमीको दिनमा जन्म भएको छ। यो लग्न मेष भएको मान्छे लग्नको मालिक छैटौं घरमा गएर बसेको छ है, अलिक शारीरिक कष्ट हुन्छ भन्छ यसले। लग्नाधिपे पाप ग्रह युक्त छिपे विवाह शत्रु पीड़ा भवे तस्य, शत्रुले धेरै शत्रु हुन्छन् यस्तो मान्छेको भन्छ। राज्य परेको छ सुखी मान्छे, तर भाग्य स्थानमा राहु भन्ने ग्रह निज भएर बस्दा भाग्यहरू बिग्रिन्छन्, कामहरूमा बिग्रिन्छ है, धेरै कुरामा समस्याहरू पर्ने खालको योग छ। भाग्य मार्ग राहुको दोष, राहुको शान्ति गर्ने के भयो तपाईँको फोनमा त्यहाँ आए इन्द्रजी? अलिकति ग्रहमा दोषहरू देखिन्छ, ग्रहको शान्तिहरू गर्नु। अब यो 67 साले मान्छेलाई कति वर्ष हुनुभयो अहिले भान्जी थाहा छ? 16 वर्ष हुनुभयो। 16 वर्षको उमेरमा 13 वर्षदेखि नै संकटा भन्ने ग्रह लागेको रहेछ। यो संकटा भन्ने ग्रहको शान्तिहरू गर्ने, संकटाको पूजापाठहरू गर्ने कामहरू गर्दा राम्रो हुन्छ है त। के छ अरू विशेष जिज्ञासा? यो संकट 13 वर्षदेखि नै भएको, अहिलेदेखि होइन नि पढाइमा कमजोरी भएको त। अब तपाईँले संकटाको शान्ति गर्नु, 15 वर्षदेखि फेरि राहु पनि सुरु भएछ, राहु र संकटाको शान्तिहरू गर्नु, पूजापाठहरू गर्नु राम्रो हुन्छ है। राहु त यसै पनि निज छ, फेरि जिन्दगीभरि राहुको सेवा गर्ने, शनिबार कुकुरलाई भोजन गराउने गर्दा अझ राम्रो हुन्छ है।
2: कुकुरलाई
0: आफ्नो कुकुरलाई कागलाई गाईलाई जुठो खुवाउने मान्छेलाई त ठुलो पाप लाग्छ नि, मान्छेले कुरो बुझ्दैनन् होइन। अनि खेर चाहिँ ख्याल गरौँ न, पहिलेका मान्छेले तपाईँको चाहिँ खाना खाइसकेपछि एउटा थालको छेउमा एउटा डल्लो खाना राखेर अनि च्याप्प हातमा पोको पारेर गएर च्यो च्यो भनेर दिन्थे हो कि न, त्यो राम्रो होइन। त्यो कुकुरलाई दिनु त एउटा खाना दिनु राम्रो कुरा हो, तर कुकुर त यमराजको काल भैरवको वाहन हो नि, अनि संकटाको वाहन हो, राहुको वाहन हो, है भैरव देवताको वाहन हो। त्यस कारणले गर्दा सम्मान गरौं, गाईलाई पनि दिन हुँदैन, गोरुलाई पनि खुवाउनु, जुठो खुवाउनु हुँदैन क्या वास्तवमा है। अरू के छ विशेष भन्नु त? अब यसलाई राहु र संकटाको शान्ति गर्ने, पूजापाठ गर्ने, अगाडि बढ्ने है त। मैले भने त राहु र संकटा भन्ने ग्रह छ, यसको शान्ति गर्नु। फेरि मैले अघि भने भाग्य बिग्रिन्छ भनिसके, मैले भने भने न राहु भाग्य स्थानमा निज भएर बसिरहेको छ। यस्तो मान्छेलाई राहुको कवचहरू लगाइदिने, सरस्वतीको कवचहरू लगाइदिने कामहरू गर्नु। राहु मेन कुरा चाहिँ राहु निज भएर बिग्रेको छ, मैले अहिले पनि भने राहुहरूको पूजापाठहरू गर्नु राम्रो हुन्छ है।
2: कवचहरू लाएर राहुको शान्ति गरेर अलिक राम्रो पर्नु भने
0: कट्न सक्छ। अब ढिलो भयो नि त, अब यो असारमा फेरि यासीको परीक्षा छ, अब अहिले शान्ति गर्न मिल्दैन यो मलमासको बेलामा। कवचहरू लाउने भए दिउँसो सम्पर्क गरिहाल्नु होला, छिट्टो गर्नुहोला, चाँडै लाउनु होला, त्यसले केही केही कुराहरूलाई प्रभाव पारिहाल्छ। अब भोलि परीक्षा छ, आज लाएर त के हुन्छ र होइन, पढेको कुराहरू दिमागमा अडिनु पर्यो, सुरुमै लाएर त्यसपछि दिमाग फ्रेस गर्नु पर्यो। सबै कुरा कहाँ हुनुहुन्छ भान्जी अहिले? हुन्छ, मलाई एकचोटि दिउँसो फोन गर्नु होला, अहिलेमा हामी अर्को फोनतिर लाग्छौँ, छुट्टिन्छु। राधेश्याम, दाजुभाइसँग राहुको दोष परेको छ, राम्रो छैन, बुवा आमासँग ठिकै हुन्छ। बोली वचन सुच्चै बोली हो, प्रष्ट बोल्ने मान्छे हो, अहिले झन् राहु र संकट छ। स्वास्थ्यमा छालाहरू बिग्रिने, महिनावारीमा समस्याहरू हुने खालको योगहरू हुन्छ। यो राहु र संकटको शान्ति गरेपछि ठिक भइहाल्छ।
2: घरको वास्तु गुरु,
0: वास्तुको लागि ठिकै छ, नराम्रो छैन।
2: अनि गुरु एउटा मेरो जिज्ञासा छ,
0: हजुर,
2: त्यो राजयोग परेको मान्छे चाहिँ ज्योति सन्यासी पनि हुन्छन् हो गुरु?
0: यस्तो के यो राजयुग भनेको तपाईँले कुरो के बुझ्नु पर्यो भने राजयुग भनेको सुखी युग हो क्या. सुख कहाँ हुन्छ मान्छेलाई त्यही त्यो मान्छे त्यहीँ पुग्छ क्या.
2: हजुर
0: राजयुग भनेको पहिले पहिलेको हिसाबमा चाहिँ सरकारी जागिर खाएर सुख प्राप्ति हुन्थ्यो. आजभोलि सरकारी जागिरलाई सबैलाई कहाँ सुख गर्छ होइन नि.
2: हजुर
0: त्यही भएर राजयुग हुने बित्तिकै सबै कुरा मान्छेलाई हुने होइन. तर राजयुग परेको मान्छे राम्रो चाहिँ हुन्छ होइन.
2: हजुर
0: तर यसलाई राजयुगले सँगसँगै ग्रहका शान्तिहरू गर्ने पूजापाठहरू गर्ने गर्दै गर्दै गयो भने धेरै कुरामा राम्रो हुन्छ. जोगी यस्तो हुन्छ जोगी को को मान्छे बन्यो भन्ने हुन्छ कि. अब सुरुमै अब काम गर्न नजिक आएर पनि जोगी बन्छन् कोही कोही मान्छे अन्तिममा केही रहनेछ होइन. अनिखेर चाहिँ अब यो संसार केही रहनेछ यो कमाएर केही हुँदो रहेछ मैले चाहिँ साँच्चीकै भन्ने हो नि धर्म कमाउनु पर्ने रहेछ पारमार्थिक शरीरलाई चाहिँ भोलि त्यागेपछि आत्माले चाहिँ सुख भोग गर्न पाउने खालको काम कमाउनु पर्ने रहेछ भन्ने खालको जसले सोच्यो त्यो वास्तविक सन्यासी भयो होइन. काम गर्न असिलाएर त भएर भएन नि त त्यो मान्छे सुखी हुन्छ नि त फेरि उसले पैसा पनि कमा हुन्छ उसलाई पैसा कमाएर मन अशान्त भइरहेको हुन्छ त्यस कारणले गर्दा उसलाई के हुन्छ त्यो भन्दा राम्रो चाहिँ सन्यासी बनेपछि धेरै कुरामा शुभ हुन्छ त्यो हो क्या. त्यहाँ कहाँ आत्मा रमाउँछ त्यो राजयुग हो क्या. मैले तपाईँको छोराको शान्ति गरेर तपाईँको छोरालाई पढेन भने हुँदैन नि. तपाईँको छोरालाई ग्रहलाई त्यसले पोजिसन राम्रो गरिदिने हो क्या. पढ्नु त आफूले पर्यो नि परेन हो त है.
2: हजुर म एउटा उदाहरण दिन्छु है सर.
0: हजुर
2: हाल अहिले नेपालको चाहिँ 33 औं प्रधानमन्त्री मनोज कुमार शर्माको चाहिँ चाइनाले काटेको पर्ने दामोदर शर्मा चाहिँ कुनै समय चाहिँ प्रधानमन्त्री जसको गरिमामय पदमा चाहिँ हुनुहुन्थ्यो उहाँ चाहिँ सेवा सुविधा सांसारिक मोह माया मोह त्यागेर चाहिँ जोग सन्यासी भएर चाहिँ अहिले वृन्दावनमा बस्नु भएको छ.
0: त्यो मान्छे के हुन्छ अहिलेलाई उहाँले पैसा पनि कमाउनुभयो नाम पनि कमाउनु अब गर्ने के भन्दा अब भोलि यो पान्त भौतिक शरीर मरेपछि यो शरीर ढल्छ नि त आत्मा गएपछि त आत्माले त हो पाउने दुःख शरीर त कि आफन्तले पोलिदिन्छन् लगाएर खोलामा गङ्गाजीमा कि चाहिँ लगाएर गाडिदिन्छन् होइन. बाटा मरियो भने स्यालले खान्छ भने आत्मा त यहाँ हुँदैन. आत्मा हो नि त वास्तविक ह्यान्डलिङ गर्ने त आत्मालाई राम्रो गर्न आत्मालाई भोलि सुरक्षा गर्नको लागि अहिलेदेखि कमाइ गर्नुपर्छ. भोलि हामीले आजभन्दा 5 दिन पछाडि खानको लागि अहिले म केही कमाउँदिन 5 दिन पछाडि खाने बेला कमाउँछु भने कसले दिन्छ पैसा त भोलि दिन्छ. तपाईँले कुनै एउटा व्यवसाय गर्नुभएको छ म एउटा ज्योतिषको एउटा यसलाई काम भनौँ व्यवसाय भनौँ जे भने पनि काम गरेको छु भोलि मैले पनि पेट पाल्नुपर्छ मैले मान्छेलाई ज्ञान दिएर तपाईँ खोटाङमा हुनुहुन्छ तपाईँ ओखलडुङ्गोमा हुनुहुन्छ यहाँबाट भनेर पुर्याएर त्यसलाई चाहिँ सात्विक काम गर्ने काम मेरो हो नि त. यो काम गर्दा गर्दै के हुन्छ यसको पछिल्लो समय हामीले तपाईँहरूसँग फी पनि लिइरहेको हुन्छौँ तपाईँसँग हामीले त्यो लिएको किन त हाम्रो पनि त घर व्यवहार त चल्नु परेन. यही हो राजयुग भनेको यही हो. अब यसलाई मान्छेले के हुन्छ भने अब सबै कुरो भइसकेपछि अब म जोगी बन्छु भने पनि त्यो राजयुग पनि हो. राजयुगले सबैलाई जोगी बनाउँदैन तर राजयुगभित्र पनि अध्यात्म राम्रो हुने खालको कुरा भयो भने त्यो मान्छे सुखी भएर अन्तिममा सन्यासी हुने हो क्या. अहिले छुट्टी हुन्छ कार्यक्रमको समय अन्तिममा आइपुगेका छौँ बिदा लिन्छौँ है. राधे राधे. हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं. हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूलाई यहाँ जोड्ने प्रयास गरिरहेका छौं. तपाईँलाई पनि यस्तै केही मन लागेका कुराहरू व्यक्त गर्न मन लाग्यो भने फोन गर्न सक्नुहुन्छ. चिना टिप्पणी कुण्डलीमा धेरै खालका योगहरू हुन्छन् जुन हजारौं हजार युगमा हामीले एक दुईवटा युगहरू पढ्या त हो नि के धेरै पढिया छ र हामीले भने क्या जसले जतिसुकै फुइफुइ लाए पनि खासै धेरै पढ्या त होइन नि. हामीले एउटा विश्वविद्यालयमा डिग्री गर्दैमा पिएचडी गर्दैमा पढाइ पूरा हुँदैन है फेरि यो पनि जान्नु होला. त्यस कारणले गर्दा तपाईँ हामीले के बुझ्नु पर्यो भने राजयुग हो. राजयुग कुन हिसाबमा राजयुग छ विद्याको लागि पनि राजयुग हुन्छ कहिलेकाहीँ कहिलेकाहीँ धनको लागि राजयुग हुन्छ कहिलेकाहीँ आमा बुवालाई असाध्यै प्यार गर्ने पनि राजयुगै हुन्छ. अनि राजयुग सँगसँगै ग्रह सात्विक ग्रहहरू बलवान छन् कि तामसिक ग्रहहरू राजसिक ग्रहहरू चाहिँ बलवान छन् भन्ने कुरा पनि हुन्छ जन्मकुण्डलीमा. अनि यो मान्छेलाई कसरी अगाडि बढ्ने भन्ने कुरा त्यो सबै कुरा हेर्नुपर्छ. सबै कुरा हेर्नको लागि हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूको सेवा गरिरहेका छौं दिनैभरि पनि. 98453 97 658 यो नम्बरमा तपाईँहरूले हामीलाई सम्पर्क चाहिँ गर्नुहोला। अनि खाँदबारी संखुब सभाको खाँदबारी आउँदैछौ, अब रेडियो संखुब सभा सुन्दै हुनुहुन्छ, भेट गर्न मन लागेको छ भने गुरु म पनि आउने है, कता हो कहिले हो भनेर ट्याक्क फोन गर्नुभयो भने तपाईँको नम्बर टिप्छौ, पालो पनि चाँडो आउँछ, भेट पनि हुन्छ, नभएदेखि भेट नहुन पनि सक्छ। त्यस कारणले गर्दा सम्पर्क भने आज र भोलि पर्सिमा गरिहाल्नुहोला। हामी आउने दिन अब नजिकै छ, धेरै दिन छैन, 3-4 दिनमा हामी यहाँबाट प्रस्थान गर्नेछौ, तपाईँहरूसँग भेटघाट गर्नेछौ भन्दै आजको लागि कार्यक्रमको अन्तिम भागमा छु। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडियोमा रहनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, छुट्टिन्छु, भोलि बिहान उपस्थित हुन्छु। राधे।

0: यो हो संस्कार र संस्कृतिको सम्वाह सनातन रेडियो नेटवर्क। के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: आवाज हो संस्कार र संस्कृतिको सम्वाह सनातन रेडियो नेटवर्कको।

0: गर्जन सधैँ बाघ झै रेडियो टाइगर
1: नेपाली सेना थप 304 जना सहकारी पीड़ितले फिर्ता पाए बचत डीडीसी सुधारका लागि कृषि मन्त्री चौधरीको निर्देशन आफूमाथि आक्रमण भयो त्यसको जवाफ नयाँ तरिकाले दिने इरानको चेतावनी क्षेत्रीय सुरक्षा तथा सैन्य संघर्षलाई लिएर चिन्ता बढ़्यो र आईपीएल इतिहासमै सबैभन्दा बढ़ी कमाउने खेलाड़ी बने विराट कोहली स्टन भिल्लाले युरोपा लीग फुटबलको उपाधि जित्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले संचालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानको प्रारम्भिक प्रतिवेदनले बालबालिकाहरूमा कुपोषणको अवस्था विगत भन्दा बढ़ेको देखाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीला विक्रम थापाका अनुसार यसपटक 4% बालबालिकामा कडा शीघ्र कुपोषण भेटिएको छ, जबकि यसअघि यो दर 1% मात्रै थियो। थापाका अनुसार यसपटक देशभर अभियान सञ्चालन गरिएकाले पहिलेभन्दा बढ़ी संख्यामा कुपोषित बालबालिका पहिचान भएका हुन्। यसैगरी कर्णाली, सुदूरपश्चिम र मध्य प्रदेशमा कडा शीघ्र कुपोषण बढ़ी देखिएको छ। यसले कुपोषण भएका बालबालिका अत्यन्त दुब्ला, ख्याउटे र करंग देखिने अवस्थाका हुने गर्छन्। कडा शीघ्र कुपोषण भएका बालबालिकालाई तयारी, उपचारात्मक खाना उपलब्ध गराउने र त्यसबाट सुधार नभएमा देशभर रहेका 25 पुनस्थापना केन्द्रमा आमा र बच्चालाई राखेर नियमित उपचार तथा पोषणयुक्त खाना खुवाउने व्यवस्था गरिएको शाखा प्रमुख थापाले जानकारी दिनुभयो। यसैगरी 12% बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको छ। मध्यम कुपोषण भएका बालबालिका उमेर अनुसार तौल नहुने, दुब्लाउने तथा लुरे हुने गर्छन्। साधन स्रोतको अभावका कारण राष्ट्रिय पोषण लेखाजोखा अभियान जेठ महिनासम्म सञ्चालन गरिने भएको छ। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिवशिखर बहुद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार कृषि सहकारीका 88 जना र शिवशिखर बहुद्देश्यीय सहकारीका थप 216 जना बचतकर्ताले फिर्ता पाएका छन्। यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिवशिखर बहुद्देश्यीय सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना गरी 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने समितिले जनाएको छ। देशका तराई र पहाड़ी भेगमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती, पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़दो छ। धनगढ़ी, दिपायल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा, मध्य प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तापक्रम बढ़ने महाशाखाले जनाएको छ। विगतका वर्षहरूमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट

0: बन्द गरेर बसौं।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसी सुधारका लागि 9 बुँदे निर्देशिका जारी गर्नु भएको छ। निर्देशिकामा विगत 5 वर्षको दूध संकलन र बिक्री वितरणको मासिक तथ्याङ्क तथा आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न, हरेक महिनाको मासिक विवरण अर्को महिनाको 7 दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ। संस्थानले असुल उपर गर्नुपर्ने बकौटा रकम प्रचलित कानून बमोजिम असुल उपर गरी 1 महिनाभित्र मन्त्रालयलाई जानकारी दिन पनि निर्देशन दिँदै दूध संकलनदेखि दुग्ध पदार्थ बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्था लगायत संस्थानबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको शासकीय सुधारका 100 बुँदे कार्यसूची बमोजिम 3 महिनाभित्र विद्युतीय अभिलेखमा आबद्ध गर्न निर्देशन दिइएको छ। प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन खुलेको छ। सूचना तथा संचार मन्त्रालयले जेठ 18 गतेसम्म दरखास्त आह्वान गरेको हो। सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाउन विज्ञापन खुलाइएको हो। यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। नियुक्तिका लागि नाम सिफारिश गर्न गठित सिफारिश समितिका अनुसार इच्छुक उम्मेद्वारले 10 दिनभित्र आफ्नो दरखास्त पेश गरिसक्नुपर्नेछ। विभिन्न 8 विश्वविद्यालयको उपकुलपतिका लागि 218 जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल 218 आवेदन प्राप्त भएका छन्। सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा 50 आवेदन परेको छ। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 आवेदन परेका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19, मध्यपश्चिम विश्वविद्यालयमा 20, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजर्षि जनक विश्वविद्यालयमा 27 आवेदन परेका मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार कुनै पनि अन्य देशको लहडमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रिमिनियाले इजरायली चालमा फँसेर नयाँ कार्यवाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाबाट दिने चेतावनी दिनुभयो। केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्मानलाई जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने बताउनु भएको थियो। ट्रम्पको यो अभिव्यक्तिपछि तनाव कम हुने अपेक्षा गरिएको थियो, तर इरानको यो नयाँ चेतावनीले परिस्थितिलाई फेरि गम्भीर बनाएको छ। इरानी सेनाले आफ्नो वक्तव्यमा कुनै पनि सम्भावित सैन्य कार्यवाहीको जवाफ पहिलेभन्दा अझ व्यापक रूपमा दिन सकिने स्पष्ट संकेत दिएको छ। यद्यपि इरानले ती नयाँ मोर्चा वा नयाँ सैन्य रणनीति कस्तो स्वरूपका हुनेछन् भन्ने विषयमा भने सार्वजनिक गरेको छैन। यो वक्तव्य सार्वजनिक भएसँगै क्षेत्रीय सुरक्षा अवस्था तथा सम्भावित सैन्य संघर्षलाई लिएर चिन्ता बढ़ेको समाचारमा उल्लेख छ। अब केही खेल खबर। रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीका स्टार ब्याटर विराट कोहली इण्डियन प्रिमियर लीग आईपीएल इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाड़ी बनेका छन्। फ्यानाटिक स्पोर्ट्स र हरुन इण्डियाको हालैको प्रतिवेदनले कोहली सबैभन्दा धनी आईपीएल खेलाड़ीहरूको सूचीमा पहिलो नम्बरमा छन्। उनले 230 करोड भारु कमाएका छन्। आईपीएल 2008 शुरू भएको प्रतियोगिता हो। अहिले यसको 19 सिजन चलिरहेको छ। फ्यानाटिक स्पोर्ट्स हरुण इण्डियाले 53 देशका 504 शहरहरूमा 1323 एलिट खेलाड़ी र 6 लीगहरूको सर्वेक्षण गरेको थियो। फ्यानाटिक स्पोर्ट्स एक टिकटिङ र आतिथ्य कम्पनी हो। यसले खेलकुदसँग सम्बन्धित यात्रा र कार्यक्रमहरू व्यवस्थापन गर्ने गर्दछ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्। इस्टन भिल्लाले युरोपा लीग फुटबलको उपाधि जितेको छ। गैराति सम्पन्न फाइनल खेलमा जर्मनी क्लब फ्राई बर्गलाई 3-0 गोलले हराउँदै इस्टन भिल्लाले 30 वर्षपछि ठूलो सफलता हात पारेको हो। खेलमा युरी टिलेमान्सले 41 मिनटमा पहिलो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा इमिलियानो बुएन्डाले दोस्रो गोल गरे भने मोर्गन रोजर्सले खेलको 58 मिनटमा अर्को गोल थपेका थिए। यससँग इस्टन भिल्लाले सन् 1996 पहिलो पटक उपाधि जितेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाल बालिकामा कुपोषणको अवस्था पहिले भन्दा बढ़्यो। 4% कड़ा शीघ्र कुपोषण। आज पनि केही ठाउँमा वर्षा र हिमपात। मनसून जन्य विपद प्रति कार्यमा जुट्यो नेपाली सेना। थप 304 जना सहकारी पीड़ितले फिर्ता पाए बचत। डीडीसी सुधारका लागि कृषि मन्त्री चौधरीको निर्देशन। आफूमाथि आक्रमण भए त्यसको जवाफ नयाँ तरिकाले दिने इरानको चेतावनी। क्षेत्रीय सुरक्षा तथा सैन्य संघर्षलाई लिएर चिन्ता बढ़्यो। र आईपीएल इतिहासमै सबैभन्दा बढ़ी कमाउने खेलाड़ी बने विराट कोहली। स्टन भिल्लाले युरोपा लीग फुटबलको उपाधि जित्यो।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा।
3: गर्जन सधैं बाघ झैं रेडियो टाइगर 99.2 MHz।
4: हार्दिक आमन्त्रण। बर्दिया ठाकुरबाबा नगरपालिका उडा नम्बर 3 मिर्चैया गाउँ निवासी टंक भण्डारी र शेरबहादुर भण्डारीका पूजनीय पिता रणबहादुर भण्डारीको 64 वर्षको उमेरमा दुखद निधन भएकोमा उहाँको अन्तिम दाह संस्कारमा सहभागी एवं श्रद्धाञ्जली व्यक्त गर्नुहुने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूलाई यही जेठ 7 गते पिपल पानी हाल्ने तथा 9 गते पितृप्रसाद ग्रहणका लागि हार्दिक आमन्त्रण गर्दछौ। हार्दिक आमन्त्रण। बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 1 भुरीगाउँ बजार निवासी लौटन थारू, ठग्गु थारू, रामप्रसाद थारू र सन्तोष थारूका ममतामयी माता बेचनी थारूको वैशाख 26 गते 85 वर्षको उमेरमा दुखद निधन भएकोमा उहाँको अन्तिम दाह संस्कारमा सहभागी तथा श्रद्धाञ्जली व्यक्त गर्नुहुने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूलाई यही जेठ 7 गते बिहिबारका दिन 13 पुण्यतिथिको अवसरमा पितृप्रसाद ग्रहणका लागि बिहान 11 बजे उपस्थितका लागि हार्दिक आमन्त्रण गर्दछौ।
5: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
6: यही जेठ 8 गते शुक्रबारको दिन
5: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरी गाउँ बर्दिया।
7: साइना मेडिकल हल भुरीगाउँमा
3: विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
7: यही जेठ 9 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457।

0: हार्दिक आमन्त्रण। बर्दिया ठाकुरबाबा नगरपालिका उडा नम्बर 3 मिर्चैया गाउँ निवासी टंक भण्डारी र शेरबहादुर भण्डारीका पूजनीय पिता रणबहादुर भण्डारीको 64 वर्षको उमेरमा दुखद निधन भएकोमा उहाँको अन्तिम दाह संस्कारमा सहभागी एवं श्रद्धाञ्जली व्यक्त गर्नुहुने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूलाई यही जेठ 7 गते पिपल पानी हाल्ने तथा 9 गते पितृप्रसाद ग्रहणका लागि हार्दिक आमन्त्रण गर्दछौ। हार्दिक आमन्त्रण। बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 1 भुरीगाउँ बजार निवासी लौटन थारू, ठग्गु थारू, रामप्रसाद थारू र सन्तोष थारूका ममतामयी माता बेचनी थारूको वैशाख 26 गते 85 वर्षको उमेरमा दुखद निधन भएकोमा उहाँको अन्तिम दाह संस्कारमा सहभागी तथा श्रद्धाञ्जली व्यक्त गर्नुहुने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूलाई यही जेठ 7 गते बिहिबारका दिन 13 पुण्यतिथिको अवसरमा पितृप्रसाद ग्रहणका लागि बिहान 11 बजे उपस्थितका लागि हार्दिक आमन्त्रण गर्दछौ।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कुरा एउटै हो, जबसम्म तिमी छौ अनि म छु।
1: अनि म नभएको भए
0: माया नभए के हुन्थ्यो?
1: ओहो, मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छौ होला।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छ।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।
2: हार्दिक आमन्त्रण बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 मिर्चैया गाउँ निवासी टंक भण्डारी र शेरबहादुर भण्डारीका पूजनीय पिता रणबहादुर भण्डारीको 64 वर्षको उमेरमा दुखद निधन भएकोमा उहाँको अन्तिम दाह संस्कारमा सहभागी एवं श्रद्धाञ्जलि व्यक्त गर्नुहुने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूलाई यही जेठ 7 गते पिपल पानी हाल्ने तथा 9 गते पितृप्रसाद ग्रहणका लागि हार्दिक आमन्त्रण गर्दछौ। हार्दिक आमन्त्रण बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 1 भुरीगाउँ बजार निवासी लौटन थारू ठग्गु थारू रामप्रसाद थारू र सन्तोष थारूका ममतामय माता बेचनी थारूको वैशाख 26 गते 85 वर्षको उमेरमा दुखद निधन भएकोमा उहाँको अन्तिम दाह संस्कारमा सहभागी तथा श्रद्धाञ्जलि व्यक्त गर्नुहुने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूलाई यही जेठ 7 गते बिहिबारका दिन 13 पुण्यतिथिको अवसरमा पितृप्रसाद ग्रहणका लागि बिहान 11 बजे उपस्थितका लागि हार्दिक आमन्त्रण गर्दछौ।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
4: यही जेठ 9 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
6: डर लाग्नु निद्रा नलाग्नु
5: अनौठा विचार आउनु
6: निराशा बढ्नु खुसी नहुनु
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
6: छटपटी हुनु चिटचिट पसिना आउनु
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
5: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
3: हेर्दैनन् त? यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न म पनि बनाउँछु गएर।
2: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
4: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
3: सुन चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोप्राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-195-4801 र 98-686-9140।
5: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: हे नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
1: गराउला नि काकु, के को हतार छ र?
0: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कूल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
1: ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
0: जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराउ।
1: नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
2: केपी पोली क्लिनिक गुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही जेठ 8 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
1: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाप ल्याउनु पर्यो।
2: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
1: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै

0: बजारको उही चिरपनी चाहिँ सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादि पाइन्छ नि।
1: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
2: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
3: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
3: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
3: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
4: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
3: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
7: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
8: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1, कञ्चनपुर जाने बाटो, भुरीगाउँ बर्दिया।
3: प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774।
9: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड़ र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो।
10: यो हो रेडियो टाइगर 90.2 MHz।
11: रेडियो टाइगर स्टूडियो टाइम।
1: अहिले दिउँसोको 3 बजेको छ।
12: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र, कांग्रेसले सभामुखको रूलिङ माग्यो, कर्तव्य पूरा गर्न नसक्ने भए राजीनामा दिन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईको सुझाव। पश्चिमी र मनसुनी हावा जुट्दा नेपालमा मौसमको दुई फरक रूप, मध्य र पूर्वमा पानी पर्दा पश्चिममा प्रचण्ड गर्मी। सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे, वसन्तकालीन आरोहण चल्दै। भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको कक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह। र महिला खेलाड़ीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकलाई आजीवन प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन्। यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाब दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूको त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्। आजको बैठकमा पनि विपक्षीहरूले प्रधानमन्त्रीले संसदलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड़ दिँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो। आफूसँग गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न रहेकाले ती मन्त्रालय पनि सम्हालेका प्रधानमन्त्रीबाट प्रश्नको उत्तर आउनुपर्ने उहाँको जिकिर छ। अध्यक्ष राईले प्रधानमन्त्री शाहद्वारा संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भनी पटक पटक प्रश्न समेत गर्नुभयो। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुनका लागि रूलिङ गर्न सभामुखसँग माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निष्कल राईले यस्तो माग गर्नुभएको हो। प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढंगले अघि बढ़ाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उहाँको भनाइ छ। परम्परा भत्काउँदैछु भन्दै सरकारले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गरेको कांग्रेसको आरोप छ। यसैबीच सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि उठेर विरोध गरेका छन्। आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा भएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा पानी परेको हो। पछिल्लो 24 घण्टामा यी चार प्रदेशका सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँ बाहेक पानी परेको छैन। आज दिउँसो पश्चिम तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। यसै गरी 24 घण्टामा सुनसरीको चतरामा झण्डै 100 मिलिमिटर वर्षा भएको छ भने हिजो झापाको केचनामा झण्डै 2 घण्टामै 152 मिलिमिटर वर्षा भएको थियो। एकै दिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायु बीचको द्वन्द रहेको त्रिविका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले बताउनुभयो। पूर्वबाट मनसुनी हावाले पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिम सुक्खा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै 3 दिन तापक्रम बढ़ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना छ। मनसुनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसुन भने आइसकेको छैन। नेपालमा मनसुन आइपुग्ने औसत मिति जुन 13 हो, यसपालि औसत मिति भन्दा केही दिन अघि नै आइपुग्ने मौसमविदहरूको अनुमान छ। हिजो एकै दिन 270 जना भन्दा धेरै आरोहीहरू सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति निकालेर यो आरोहण नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको, अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक भएको जानकारी दिनुभएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा बढ़ी आरोहीहरूले अनुमति लिएका छन्। यो संख्या पनि एउटा सीजनमा लिएको अहिलेसम्मको धेरै हो। हरेक अनुमति लिने आरोहीका साथमा उनीहरूका सहयोगी समेत रहने भएकाले यसपटक 1000 भन्दा धेरै मानिस सगरमाथाको शिखर चुम्ने प्रयासमा हुनेछन्। बाटो बनाउने टोलीले गएको वैशाख 30 गते शिखरसम्म डोरी टाँग्ने काम सकिएपछि त्यस यता मौसमको अवस्था अनुसार आरोहण भइरहेको छ। बाजुराको बुढी नन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन पुगेकी हुम्लाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हुम्लाको सर्केगार्ड गाउँपालिका एकी 19 वर्षीय ललिता नेपालीलाई 6 दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल रिफर गरेको प्रमुख जिल्ला अधिकारी दोरेन्द्र निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार अवस्था थप जटिल भएको पत्र आएपछि महिला बाल बालिका मन्त्रालयको समन्वयमा सुर्खेत पठाइएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्चाङ भित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
13: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
14: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
15: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
16: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
17: फोन 0556-94-33-493-555।
12: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। मुस्ताङमा चालू आर्थिक वर्षको पहिलो 10 महिनामा झण्डै 6,00,000 भित्रिएका छन्। गएको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी 5,73,977 पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बसियालले जानकारी दिनुभयो। म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका 4 घासामा रहेको प्रहरी चेक पोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्क अनुसार सबैभन्दा कम साउनमा 19,771 र सबैभन्दा बढ़ी वैशाख महिनामा 1,05,503 आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। गएको आर्थिक वर्षमा 7,05,779 पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। अब विदेशको खबर। भारतमा कक्रोच जनता पार्टी अर्थात सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यङ्ग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौं युवालाई आकर्षित गरिरहेको छ। स्थापना भएको 5 दिनमै सीजेपीले सत्तारूढ़ भारतीय जनता पार्टीलाई इन्स्टाग्राम फलोअर्समा उछिनिएको छ। भाजपाको 87 लाख फलोअर्स रहँदा सीजेपीले 1,36,00,000 भन्दा बढ़ी फलोअर्स बनाइसकेको छ। यो पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयका जनसम्पर्क पढ़िरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपक के हुन्। गएको मे 15 भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले अदालती सुनवाईका क्रममा बेरोजगार युवा र सामाजिक सञ्जालमा सक्रियहरूलाई कक्रोच अर्थात साङ्लो र परजीवीसँग तुलना गर्नुभएको थियो। यो अभिव्यक्ति विरूद्ध सामाजिक सञ्जालमा आक्रोश फैलिएपछि अभिजितले यदि सबै साङ्लाहरू एकै ठाउँमा आए भने के होला भनेर गरेको ठट्टाले मे 16 कक्रोच जनता पार्टीको रूप लिएको हो। पार्टीले बेरोजगार र व्यवस्थाबाट निराश युवालाई लक्षित गर्दै महिला आरक्षण, प्रेस स्वतन्त्रता र न्यायाधीशको गैर राजनीतिक नियुक्ति लगायतका माग राखेको पाँच बुधे घोषणा पत्र सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा म पनि साङ्लो भन्ने ह्याशट्यागले ट्रेन गरिरहेको छ। केहीले यो अभियानलाई नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना गर्न थालेकोमा संस्थापक अभिजितले भने यस्तो तुलना नगर्न आग्रह गर्नुभएको छ। आफूहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट असन्तुष्टि व्यक्त गर्ने उहाँको भनाइ छ। अब खेल खबर। आफ्ना खेलाड़ीहरूको गोप्य रूपमा भिडियो खिच्ने चेक रिपब्लिकको महिला फुटबल टोलीका प्रशिक्षक पेट्र भ्याचोस ब्लिस्की आजीवन प्रतिबन्धमा परेका छन्। महिला खेलाड़ीहरूले कपड़ा फेर्ने कोठामा गोप्य भिडियो खिचेको पाइएपछि युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले ब्लाचोस भोस्कीमाथि आजीवन प्रतिबन्ध लगाइएको हो। दुर्व्यवहारको आरोपबारे अनुसन्धानपछि यूईएफएले उनलाई जीवनभर कुनै पनि फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको हो। प्रशिक्षक लाई सन् 2025 मे महिनामै दोषी ठहर गरिएको थियो। शुरूमा उनलाई एक वर्षको जेल सजाय र पाँच वर्षसम्म घरेलु प्रशिक्षणमा प्रतिबन्ध तोकिएको थियो। पेट्र भ्यालोस्कोकी 19 वर्ष मुनिको चेक महिला फुटबल टोलीको प्रशिक्षकका रूपमा पनि काम गरेका थिए। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र, कांग्रेसले सभामुखको रूलिङ माग्यो, कर्तव्य पूरा गर्न नसक्ने भए राजीनामा दिन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराईको सुझाव। पश्चिमी र मनसुनी हावा जुद्दा नेपालमा मौसमको दुई फरक रूप, मध्य र पूर्वमा पानी पर्दा पश्चिममा प्रचण्ड गर्मी। सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे, वसन्तकालीन आरोहण चल्दै। भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको कक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह। र महिला खेलाड़ीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकलाई आजीवन प्रतिबन्ध।
17: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजै।
18: केपी पोली क्लिनिक गुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
19: यही जेठ 8 गते शुक्रबारको दिन
18: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
20: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढ़ाईमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
21: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्य कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्र सेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौं। मोबाइल नम्बर 9858043888, कार्यालय प्रमुख 9858045788, सूचना अधिकारी र फोन नम्बर 081550626, 081550627, फ्याक्स नम्बर 081550726, 24 घण्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर 9858053488, साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला र कार्यालयको इमेल ciaanepalganj@gmail.com। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगंज।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि? नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु? नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन शपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570335582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही जेठ 9 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: गर्जन छ सधै बाबु झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
1: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 82 66 8 57 र 98 1 95 45 5 22। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया। नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धुम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं, आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: यो हो रेडियो टाइगर 90.2 MHz। Radio Tiger Studio Time।
0: यति बेला अपराह्नको 4 बज्यो।
3: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
4: यही जेठ 8 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
0: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
5: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
6: मलद्वारमा हुने रोगको लक्षण, मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने,
0: उपचारबाट हुने लाभहरू, रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने,
6: आयुर्वेदिक उपचार, मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
5: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
0: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 98480 27590 र 081534328 फेरि सुन्नुहोस् है 98480 27590।
7: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
8: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
7: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
8: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाँगो हुने बाथ रोग ढाड दुख्ने मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
7: अन्कल सेवाहरू
8: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे ईसीजी कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिशा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719 98480 22229 र 98605 22229।
9: फागुनदेखि वैशाखसम्म आग लागि बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: गर्जन सधैँ बाघ रेडियो टाइगर 96.2 मेगाहर्ज।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसकेँ एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पो निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
0: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
0: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
3: यही जेठ 9 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू, गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
4: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
5: गराउला नि काकु, के को हतार छ र?
4: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कूल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
5: ओहो, हो काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराउ।
7: नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षापछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 82 66 8 57 र 98 1 95 45 5 22। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाजै।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
2: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन। लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
4: साइना मेडिकल हल घुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना:
5: यही जेठ 9 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल घुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू: गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
0: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना:
5: यही जेठ 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच, PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरी गाउँ, बर्दिया।
6: खुसीको खबर: के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको 3rd शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गोल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।

0: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9825451207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
3: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
4: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
3: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबु नगरपालिका एक, कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 9842979774।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाप चाहिँ।

0: डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
1: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
2: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
0: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
2: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
1: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
0: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिच्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
2: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौ तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगराउ। आगलागीबाट आफू पनि बचाउ, अरूलाई पनि बचाउ।
1: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
4: यही जेठ 9 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघर

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: आपने सुनती बातें रेडियो टाइगर 99।

0: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ। म बिहानै खेत लागे है छोरी।
1: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
0: ए के बिर्से के बिर्से भनेको त छातै पो बिर्सेछु। ल्याउ छाता, बरु यो पानीको बोतलमा मैले जीवन जल पो मिसाउन भुलेछु।
1: तपाईँले बिर्सिने हुन्छ भनेर मैले पानीमा जीवन जल मिलाइसकेकी छु बुबा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
0: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
1: हुने बिहान काम दिउँसो आराम।
2: गर्मीको मौसममा लु अथवा अत्याधिक गर्मीबाट बच्न छाता ओढेर वा टाउको ढाकेर हिँडौ, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्याउने उपायहरू अपनाऊ।
3: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: बच्चाहरूलाई घरमै बनेको पोषिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न गेडागुडी साग सब्जी फलफूल सहितको पोषिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
5: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौ। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ बाजे।
7: Radio Tiger Studio Time.
8: यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित कार्यवाही अघि बढ़्यो। प्रधानमन्त्री संघको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग।
0: अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू, अब अनलाइनबाटै निवेदन ट्र्याक गर्न सकिने। भिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी।
1: आफूहरूलाई विकल्प बिना बेघर बनाएको भन्दै सुकुम्बासीको आक्रोश, जग्गा जमिन र उचित बास सहित रोजगारीको ग्यारेन्टी गर्न माग।
0: भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको कक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै डिजिटल विद्रोह मार्फत पोखिएको युवा आक्रोशका रूपमा व्याख्या।
1: र साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली टोलीको विदाई। आईपीएल क्रिकेटमा आज राति गुजरात र चेन्नई खेल्दै।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 0153519990 सम्पर्क गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 9857035578, 9857075740, 9865367788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको नियमित कार्यवाही अगाडि बढ़ाउनु भएको छ। आजको पहिलो बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि 15 मिनट स्थगित गर्नुभएका सभामुख अरियालले प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि विपक्षी दलको विरोधकै बीच सदन अघि बढ़ाउनुभयो। विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको उपस्थिति माग गरेर बेल घेराउ गरेका हुन्। अवरोधकै बीच प्रधानमन्त्री शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले निर्वाचन सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। यो प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यस्तै बैठकले मतदाता नामावली, पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएको घोषणा गरेको छ। प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन माग गर्दै प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न विपक्षीको आग्रह छ। सरकारले विधि र नीति विपरीत काम गरेकाले आफूहरूले विरोध मा बैठक अवरूद्ध गर्न बाध्य भएको एमालेका प्रमुख सचेतक एन बहादुर महरले बताउनु भएको छ। उहाँले प्रतिनिधि सभा नियमावली 2079 नियम 56 उद्धृत गर्दै हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तरका लागि समय निर्धारण गर्नुपर्ने व्यवस्था अनिवार्य रहेको उल्लेख गर्नुभयो। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन्। यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाफ दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूले त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्। आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले प्रधानमन्त्री शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड़ दिँदै यदि जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो। अवरोधकै बीच आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन लगायतका विधेयकहरू पारित भएका छन्। प्रतिनिधि सभाको अर्को बैठक जेठ बाह्र गते बिहान 11 बजे बस्नेछ।
1: यसैबीच स्वतन्त्र सांसद महावीर पुनले संसद बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उहाँले आफूले 7 वर्ष अघिदेखि नै यसमा काम गर्न खोजिरहेको भए पनि सफल नभएको बताउनुभयो। बरू रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकेको पुनको भनाई छ। उहाँले यसको अनुसन्धान अघि बढ़ाएरै काम गर्नुपर्ने र यसका लागि खर्च छुट्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। त्यसअघि बैठकमा बोल्दै प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाले संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको थियो।
0: नेकपा एमाले व्यवसायी बीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ। आज बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गुरूङले दिनुभएको 10 रोपनी 14 आना जग्गा र शिलान्यास समेत गरिएको घर निर्माण प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेश गर्नुभएको हो। 2081 सालको असोजमा गुरूङले एमालेलाई जग्गा दान दिँदै घर बनाइदिने बताउनु भएको थियो, जसले पार्टीमा ठूलो विवाद सृजना भएको थियो। अब एमाले बल्खुमै रहेको आफ्नो जग्गामा भवन बनाउने तयारी थालेको छ र नयाँ भवन नबनुन्जेल भाडामा घर खोज्ने प्रस्ताव पनि बैठकमा राखिएको छ। 2072 सालको भूकम्पले एमाले मुख्यालय भत्काएपछि पार्टी भाडाकै घरमा बस्दै आएको छ। यसैबीच एमाले केन्द्रीय सदस्यहरूलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको छ। भोलिको सचिवालय बैठकबाट पारित हुने प्रस्ताव अनुसार प्रदीप गेवालीलाई विदेश मामिला विभाग प्रमुख, भानुभक्त ढकाललाई संगठन विभाग, विशाल भट्टराईलाई जनसंगठन समन्वय संयन्त्र प्रमुख र शेरबहादुर तामाङलाई स्कूल विभागको जिम्मेवारी दिने प्रस्ताव छ। यस्तै क्षितिज थेबेलाई राष्ट्रिय युवा संघको इन्चार्ज, रश्मि आचार्यलाई अनराष्ट्रियको इन्चार्ज, निरज आचार्य निर्वाचन विभाग प्रमुख र सूर्य पाठकलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव रहेको छ।
1: अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले यो सेवा शुरू गरिएको विभागले जनाएको छ। अध्यागमन विभागका अनुसार सरकारले गएको चैत 13 गते सार्वजनिक गरेको 100 बुँदे शासकीय सुधार अन्तर्गत यो कार्यक्रम संचालनमा आएको हो। शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले आवेदनको रियल टाइम स्थिति र अनुमानित समय सम्बन्धी जानकारी पाउन यो सेवा लागू गरिएको बताउनुभयो। विभागका हरेक शाखाको प्रतीक्षालयमा राखिएको क्यूआर कोड स्क्यान गरेर आवेदन ट्र्याक गर्न सकिने उहाँले जानकारी दिनुभयो। यससँगै कर्मचारीको जिम्मेवारी र जवाबदेहिता थप सुदृढ हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। यसैबीच अध्यागमन विभागले भिजिट भिसा सम्बन्धी विकृति र विसंगति नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको समेत दावी गरेको छ। महानिर्देशक तिवारीले भिजिट भिसाका नाममा देखिएका अनियमितता, मानव तस्करीसँग जोड़िएका गतिविधि र अध्यागमन प्रक्रियामा हुने विभेद अन्त्य गर्न विभाग सक्रिय रहेको बताउनुभयो। नेपाल आउने विदेशी नागरिकको गतिविधिमाथि पनि प्रभावकारी निगरानी थालिएको उहाँले बताउनु भएको छ। आवश्यक कागजात हुँदाहुँदै पनि भिजिट भिसामा विदेश जानबाट रोकिएका नागरिकलाई विभागमा उजुरी गर्न आग्रह गर्दै महानिर्देशक तिवारीले अनुचित रूपमा फर्काएको प्रमाणित भए सम्बन्धित व्यक्तिलाई कार्यवाही गरी पीड़ककै पैसाबाट गन्तव्य देशमा पठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
0: यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसंगति अन्त्यका लागि नेपाल प्रहरीको सहयोगमा देशभर शुद्धिकरण अभियान सञ्चालन गरेको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीले झुठो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानको रूपमा कार्यवाही शुरू गरेको मन्त्रालयले जनाएको छ। शिक्षा र गृह मन्त्रालयको निर्देशन र समन्वयमा एकजेट 1 गते नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा सञ्चालित 95 वटा शैक्षिक परामर्श संस्थामा एकैसाथ छापा मारेर कार्यवाही शुरू गरेकामा अब देशभर अभियान सञ्चालन गर्न लागेको जनाइएको छ। प्रहरीले छापा मार्ने क्रममा विभिन्न कन्सल्टेन्सीका संचालक र कर्मचारी गरी 69 जनालाई पक्राउ गरेको थियो।
1: आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा भएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा पानी परेको हो। पछिल्लो 24 घण्टामा मध्य र पूर्वमा रहेका 4 वटा प्रदेशको सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँ बाहेक पानी परेको छैन। आज दिउँसो पश्चिम तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस नागेको छ वा 40 डिग्री सेल्सियस आसपास पुगेको छ। त्यस्तै पछिल्लो 24 घण्टामा सुनसरीको चतरामा झण्डै 100 मिलिमिटर वर्षा मापन भएको छ भने हिजो झापाको केछनामा 2 घण्टामा 152 मिलिमिटरसम्म वर्षा भएको थियो। एकै दिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायु बीचको द्वन्द रहेको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले बताउनुभयो। पूर्वबाट मनसुनी हावाले र पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिम सुक्खा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै 3 दिन तापक्रम बढ़ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना छ। मनसुनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसुन भने आइसकेको छैन। नेपालमा मनसुन आइपुग्ने औसत मिति जून 13 तारीक हो। यसपालि औसत मिति भन्दा केही दिन अघि नै मनसुन आइपुग्ने मौसमविदको अनुमान छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। सरकारले बस्ती हटाउँदा विस्थापित भएका काठमाडौँ उपत्यकाका सुकुम्बासीका समस्या बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333 4935555।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित कार्यवाही अघि बढ़्यो। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग, नेकपा एमाले व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने, अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू, अब अनलाइनबाटै आवेदन ट्र्याक गर्न सकिने, भिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी, आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा लगाएको खबर प्रस्तुत गर्यो।
1: बाँकी प्रसंग, सरकारले काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्ती हटाएपछि त्यहाँ बस्दै आएका नागरिक चिन्तामा छन्। सरकारले तत्काललाई अस्थायी रूपमा बस्ने र खाने व्यवस्था गरेको छ, तर सरकारको मात्रै भर परेर लामो समय बस्न नसकिने विस्थापितहरू बताउँछन्। स्थायी समाधान खोज्न विस्थापित नागरिकले माग गरिरहेका छन्। थप जानकारी सहित साथी सम्झना महर्जन।
11: थापाथलीमा बस्दै आएको घर डोजरले भत्काएपछि माइली तामाङले दिदीको साथ छोड्नु पर्यो। सरकारले उहाँलाई नागार्जुनको रानी वनमा लगेर राख्यो, अनि दिदीलाई चाहिँ कीर्तिपुरमा। दिदी बहिनी छुट्टिएर बस्दाको पीड़ासँगै स्थायी बसोबासको उहाँलाई चिन्ता छ। सरकारले घर जग्गा नहुनेलाई छानबिन गरेर व्यवस्था गर्छ भन्नेमा भने उहाँ आशावादी हुनुहुन्छ।
8: अब कता कता बर्खासी भइहाल्यो, कोही सामान कता मान्छे कता, एउटै परिवार पनि छरबुट भयो है। अब छानबिन अब कहिले हुन्छ, छानबिन गरेपछि अब सरकारले के गर्नुहुन्छ त्यही, अब सरकारले अब व्यवस्था गर्छु भन्छ, नहुनेलाई दिन्छु भने छ त हाम्रो केही पनि छैन है, नहुनेलाई त दिनु पर्यो नि।
11: 26 वर्षको उमेरमा 4 सन्तानकी आमा भएकी एकल महिला हरिमाया जिम्बाले ज्यामी र सरसफाईको काम गरेर गुजारा चलाउँदै आउनु भएको थियो। गएको वैशाख 12 गते डोजरले घर भत्काएपछि उहाँले काम गर्न पाउनु भएको छैन। उहाँलाई अझै लखेट्ने हो कि भन्ने चिन्ता छ।
8: छुट्टो छुट्टो यहाँबाट व्यवस्था गरिदिनु, कहाँ लानु पर्ने, जानु पनि तयार छु, थरथरी छोडेर यही अब माथि खोलाको किनारबाट खोला तल खोलाको किनारमै आएर राखेको छ, बसेको छ। सरकारले जहाँ हिँड भने त्यहीँ राखेको छ। छानबिनको नामले सरकारले न हामीलाई कता कता के गरिदिने हो कि, त्यसमा डर छ हामीलाई चुलो।
11: काठमाडौँको सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई सरकारले किर्तिपुर, इचंगो नारायण, भक्तपुर र बनेपामा समेत लगेर राखेको छ। सरकारले अपायक ठाउँमा राखेपछि धेरैले काम गर्न पाएका छैनन्। यसै मध्येका हुनुहुन्छ सुरेश राई। घरमा रहेको काम गर्ने मेसिन समेत झिक्न नपाउँदै डोजरले भत्काएपछि उहाँ नियमित काममा फर्कन पाउनु भएको छैन।
12: यत्रो दिन बसिसके, अब काममा जानु कसरी जानु, काममा यहाँ होल्डिङ सेन्टरमा 8 बजे आउनुपर्छ, 8 बजे आउनुपर्छ भन्छ, काम पनि जानु पाएको छैन, जाने पनि कसरी, सामान छैन, मेरो नलहरू च्याबलहरू सबै पुट्यो क्या, रोजगार पनि चाहिन्छ, छ मात्र भएर भयो त, खानु परेन, लाउनु परेन, हामीलाई लालपुर चाहिँ चाहिन्छ भन्ने छैन क्या, एउटा ठाउँमा निश्चित ठाउँमा दियोस् जग्गा, लट्टीमा यहाँ बस ढुक्कसँग भन्ने पनि भइहाल्यो, हामी आफै बनाएर बस्छ।
11: काभ्रे रोशी गाउँपालिकामा जन्म भएका कृष्ण बहादुर तामाङ अहिले इचंगुको अस्थायी आवासमा हुनुहुन्छ। श्रीमतीको साथमा उहाँले 2 दशकदेखि थापाथलीमा सानो पसल राखेर गुजारा चलाउँदै आउनु भएको थियो। घर भत्काउनु अघि सरकारले पर्याप्त समय नदिएकोमा उहाँको दुखेसो छ। अब फेरि जग्गा मात्र दिएर झन अर्को बिचल्ली पार्ने हो कि भन्ने उहाँको चिन्ता छ।
13: सरकारले घर बनाइदिएर अब ल तिमीहरूले भनेर राशन पानी भरिदिएर 1-2 महिनालाई राशन पानी भरिदियो भने त कमाउने अब अप्सन पायो, अब जग्गा चाहिँ दियो ल तिमीहरू व्यवस्था गरेर खा जे गर्यो भने, अब त्यति बेला त अब अप्ठ्यारो हुनुभयो त, निकालेर खाउँ, पैसा छैन, अब त्यहाँनिर बसेको ठाउँमा अब चिन्न नजान्ने त एकैचोटि उधार कसैले दिँदैन अब भने, त्यति बेला अप्ठ्यारो पनि सरकारले यथावत कुरै गरेको छैन, हामीलाई आन्दोलनमा परेन भने।
11: लमजुङबाट विस्थापित भएका बल बहादुर खाती 2063 सालदेखि थापाथलीमा बस्दै आउनु भएको थियो। अरूको जस्तै उहाँको घर पनि डोजरले भत्कायो। गरीबलाई उठीवास लगाएर देशको विकास कहिले हुन्छ भन्ने उहाँको प्रश्न छ।
14: जिन धन गरेर दुःख गरेर खाइ नखाई जोडेर बनाएको हो, हाम्रो नि त परिश्रम गरेर बनाएको हो, अब त्यसलाई क्षति भयो, त्यसको हर्जन बिह चाहियो, त्यसपछि चाहिँ छानबिन होस् कुन ठाउँमा जग्गा दिने हो, प्रत्येक घरलाई हर्जन बिह 15 लाखको दर चाहियो, के कमाएको नि त्यही खर्च भएछ त, दिन्छु मात्रै भनेर हुँदैन, यो अन्याय भयो, हामीलाई न्याय कसले दिने।
1: यसैबीच सरकारले उपत्यकाको नदी किनारबाट हटाइएका सुकुम्बासीलाई 1 मुष्ट 25 हजार र 3 महिनासम्म प्रति परिवार 15 हजारको दरले खर्च दिने घोषणा गरेकोमा पनि विस्थापितहरूले गुनासो गरेका छन्। प्रति परिवार 1 रोजगारी तथा काठमाडौँमा बासको व्यवस्था सरकारले सुनिश्चित गरेपछि मात्रै आफूहरू होल्डिङ सेन्टरबाट बाहिर निस्किने कतिपय सुकुम्बासीले बताएका छन्। सरकारले होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा स्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्य रहेको बताए पनि सुकुम्बासीहरू व्यवस्थापनपछि मात्रै होल्डिङ सेन्टरबाट निस्कने बताउँछन्। उपत्यकाका नदी किनारबाट हटाइएका मध्ये 2608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर, नयाँ बस पार्क र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुरमा रहेका 2 सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर सुकुम्बासीलाई खाने बस्ने व्यवस्था गरेको छ।
0: विज्ञहरूले अर्थतन्त्र चलायमान बनाउनका लागि ब्याज दर घटाउन, व्यक्तिगत आयकर छुटको सीमा बढ़ाउन र कर तथा ऋण व्यवस्थापनमा संरचनागत सुधार गर्न सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बजेटमाथिको छलफलको क्रममा करविद रूप खड्काले 13% ब्याज दरलाई घटाएर 12, 11 वा 10% ल्याउनु उपयुक्त हुने बताउनुभयो। उहाँले बजारमा माग बढ़ाउन र सकारात्मक व्यावसायिक वातावरण सृजना गर्न कर संरचनामा समग्र विश्लेषण आवश्यक रहेको बताउनुभयो। अर्थविद चन्द्रमणि अधिकारीले मध्यम वर्ग र निम्न मध्य मध्यमवर्गको बढ्दो जीवनयापन खर्चलाई ध्यानमा राख्दै व्यक्तिगत आयकर छुटको सीमा कम्तीमा 10-12 लाख रूपियाँसम्म पुर्याउनु पर्ने बताउनुभयो। अहिले दम्पतिको लागि 6 लाख र एकल व्यक्तिका लागि 5 लाख रूपियाँ मात्र कर छुटको सीमा रहेकोमा यो अत्यन्त न्यून भएको उहाँको भनाइ छ। पूर्व सचिव दीर्घराज मैनालले आन्तरिक ऋण उठाएर तलब भत्ता तथा चालू खर्चमा प्रयोग हुने अहिलेको प्रवृत्तिलाई सुधार गर्दै ऋणलाई निश्चित आयोजना वा कार्यक्रमसँग जोडेर उठाउने प्रणाली विकास गर्नुपर्ने बताउनुभयो। विज्ञहरूले बजारमा माग घट्दै गएको, मध्यमवर्गको जीवनयापन महँगिएको र उद्योग मैत्री वातावरण कमजोर रहेको भन्दै आउँदो बजेट मार्फत कर संरचना र वित्तीय संघीयतामा सुधार आवश्यक रहेको बताउनु भएको छ।
1: हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से 12.36 अंकले घटेर 2742.11 बिन्दुमा झरेको हो। आज म्युचुअल फण्ड र व्यापार समूह बाहेक सबै समूहका सूचक घटेका छन्। आज 188 कम्पनीको शेयर घट्दा 72 बढ़ेको छ। त्यस्तै 9 कम्पनीको शेयर घटबड भएन। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.82 अर्ब कारोबार भएकोमा आज 348 कम्पनीको 89,55,000 कित्ता शेयर 3.89 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
2: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
2: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
2: पूर्वकर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
2: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96, 98-514-24-063।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन पुगेकी हुम्लाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हुम्लाको सर्केगाड गाउँपालिका एकी 19 वर्षीय ललिता नेपालीलाई 6 दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइ को जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल रिफर गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।
0: सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व न्यायाधीश हर गोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको आज बसेको पूर्ण बैठकले पूर्व न्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गरेको हो। बैठकले हिजो 95 वर्षको उमेरमा निधन हुनुभएका पूर्व न्यायाधीश प्रधान न्यायालयमा हुँदा न्याय तथा कानून क्षेत्रमा राष्ट्रलाई पुर्याउनु भएको योगदानको स्मरण गर्दै उच्च सम्मानका साथ स्मरण गरेको हो। स्वर्गीय प्रधान 2048 साल भदौ 14 गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भई 2051 साल पुष 5 गतेसम्म कार्यरत हुनुहुन्थ्यो।
1: हिजो एकै दिन 270 जना भन्दा धेरै आरोहीहरू सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचो सुरुमा सफलतापूर्वक पाइला टेकेका हुन्। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 जना भन्दा बढी आरोहीले अनुमति लिएका छन्। यो संख्या पनि एउटा सिजनमा लिएको सबै अहिलेसम्मकै धेरै हो। बाटो बनाउने टोलीले गएको वैशाख 30 गते शिखरसम्म डोरी टाँग्ने काम सकिएपछि त्यस यताको मौसमको अवस्था अनुसार आरोहण भइरहेको छ।
0: कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोन कोरोला सड़क आयोजनाले उत्तर दक्षिण जोड्ने कोरोलाको जोमसोम कागबेनी खण्डको स्तरोन्नति शुरू गरेको छ। आयोजनाले साल बसाली ठेक्का सम्झौता अनुसार झण्डै 7 करोड़ लागतमा जोमसोम कागबेनी 9 किलोमिटर सड़क खण्डको स्तरोन्नति शुरू गरेको हो। राष्ट्रिय गौरवको कोरोला सड़क आयोजना अन्तर्गत 2076 साल अघि निर्माण सम्पन्न भइसकेको जोमसोम कोरोला सड़क अन्तर्गत पहिलो खण्डको जोमसोम कागबेनी कालोपत्र सड़क वर्षा पहिरो लगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति थालिएको हो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा कक्रोच जनता पार्टी अर्थात सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ।

0: भारतमा हरेक वर्ष 80 लाख भन्दा बढ़ी स्नातक उत्पादन हुने भए पनि शिक्षित युवामाझ बेरोजगारी दर अत्यन्त उच्च छ। पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढ़िरहेका 30 वर्षीय अभिजित दीपके हुन्। गएको मे 15 भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले अदालती सुनवाईमा बेरोजगार युवा र सामाजिक सञ्जाल प्रयोगकर्तालाई ककरोचसँग तुलना गरेपछि सामाजिक सञ्जालमा आक्रोश फैलियो। यसैको प्रतिक्रियामा अभिजितले मे 16 ककरोच जनता पार्टी स्थापना गरे। पार्टीले महिला आरक्षण, प्रेस स्वतन्त्रता र न्यायाधीश को गैर राजनीतिक नियुक्ति लगायत माग समेटिएको 5 बुधे घोषणा पत्र सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा म पनि साङ्लो ह्याशट्यागले ट्रेण्ड गरिरहेको छ। संस्थापक अभिजितले भने आफूहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाटै असन्तुष्टि व्यक्त गर्ने बताउँदै यो अभियानलाई नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह गर्नुभएको छ।
1: सन् 2025 विश्वभरका द्वन्द क्षेत्रमा हरेक 14 मिनटमा एकजना सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। बाल बालिका तथा आम नागरिकहरू घर, विद्यालय, सड़क लगायतका क्षेत्रमा सुरक्षा खोजीमा भाग्ने क्रममा ज्यान गुमाउन बाध्य भएका छन्। विस्फोटक हतियारहरूले मानवीय जीवन सँगै पावर ग्रिड, पानी सञ्जाल, विद्यालय र अस्पताल जस्ता अत्यावश्यक संरचना नष्ट गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघले गएको वर्ष विश्वका 18 द्वन्दग्रस्त क्षेत्रमा चिकित्सा सेवामाथि 1350 भन्दा बढ़ी आक्रमण रेकर्ड गरेको छ। साथै द्वन्दले निम्त आएको बढ़दो भोकमरी संकटतर्फ औल्याउँदै झण्डै 14.70 करोड़ मानिसहरू तीव्र खाद्य असुरक्षामा रहेको बताएको छ। खानाको अभावसँगै द्वन्दरत पक्षहरूको शत्रुताका कारण मानवीय सहायता वितरणमा अवरोध सृजना हुनु यस संकटको मुख्य कारण रहेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ।
0: नेपाल दर्पणमा अब केही खेल खबर। साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला टोलीको विदाई भएको छ। सिंहदरबारमा एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी लगायतले आज टोलीलाई विदाई गरेका हुन्। आउँदो सोमबारदेखि भारतको गोवामा शुरू हुने साफ महिला च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै भूटान र श्रीलंका छन्। समूह बीमा साविक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा जेठ 11 भूटानसँग र दोस्रो अन्तिम खेलमा जेठ 17 श्रीलंकासँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 हुनेछ। प्रतियोगिताका लागि गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली टोली घोषणा भएको छ।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स खेल्दैछन्। यो खेल राति पाउने 8 अहमदाबादको नरेन्द्र मोदी रंगशालामा शुरू हुनेछ। प्ले अफमा पुगिसकेको गुजरात 13 16 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। चेन्नई 13 12 अंक सहित 7 स्थानमा छ। प्ले अफमा पुग्ने भावना कायम राख्न चेन्नईले यो खेल जित्नुपर्नेछ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 9 भेट भएकामा गुजरात 5 र चेन्नई 4 खेलमा विजयी भएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित काम कारवाही अघि बढ़्यो। प्रधानमन्त्री संघको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग।
1: अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू। अब अनलाइनबाटै आवेदन ट्र्याक गर्न सकिने। भिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी।
0: आफूहरूलाई विकल्प बिना बेघर बनाएको भन्दै सुकुम्बासीको आक्रोश। जग्गा जमीन र उचित बसोबास सहित रोजगारीको ग्यारेन्टी गर्न माग।
1: भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको ककरोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै डिजिटल विद्रोह मार्फत पोखिएको युवा आक्रोशका रूपमा व्याख्या।
0: र साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली टोलीको विदाई। आईपीएल क्रिकेटमा आज राति गुजरात र चेन्नई खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सांसदहरूको माग। विवादका कारण कर्णाली राजमार्ग नै अवरुद्ध।
1: सलानको दारमा गाउँपालिका कर्णालीमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो। गत वर्ष कुल लेखा परीक्षण रकमको 0.29% बेरुजु।
0: बाँकेको बैजनाथ गाउँपालिका एक स्थित च्यामामा गाउँ, नमुना थारू गाउँ घोषणा।
1: र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज गुजरात र चेन्नई खेल्ने, कोलकाताले मुम्बईलाई हरायो।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सांसदहरूले सदन मार्फत सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा सांसद जयपति रोकाईले सरकारले वार्ता र संवाद माध्यमबाट दुई जिल्ला बीचको सीमा विवाद बारे तत्काल समाधान खोज्न माग गर्नुभएको छ। हुम्ला र बाजुरा क्षेत्रको विवादलाई लिएर कर्णाली राजमार्ग नै अवरुद्ध भएको भन्दै उहाँले दुई जिल्ला बीचको सीमा विवाद सरकारी संवादबाट समाधान गर्न लागि खोजी राजमार्ग तत्काल खुलाउनु पर्ने बताउनु भएको छ। सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा रानीसिंह क्षेत्रको विवादमा का कारण धनगढ़ी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल साईको समूहप्रति दुर्व्यवहार भएको प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले हिमाली गाउँपालिका साईपाल क्षेत्र जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले त्यस क्षेत्रमा वर्षौंदेखि तस्करहरूले कर छलेर अवैध तरिकाले जडीबुटी र वन्यजन्तुको बेचबिखन गरेको विषयलाई प्रहरी चौकी राखेर नियन्त्रण गर्न खोज्दा दुर्व्यवहार भएको बताउनु भएको छ। उहाँले क्षेत्रका नागरिकको सुरक्षा, जडीबुटीको संरक्षण र घाइतेको सरकारले उपचार गर्न माग गर्नु भएको छ। सांसद जनकराज गिरीले हिजेट 4 गते हुम्ला र बाजुरा जिल्लाको हिमाली गाउँपालिका 3 प्रहरी शाख निरीक्षक महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा लगायतलाई सांघातिक आक्रमण गरेको प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले पनि यस क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नु भएको छ।
0: यसैबीच हुम्ला र बाजुराको सिमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयलाई भएको झडपमा घाइते भएका 6 मध्ये 4 गम्भीर घाइतेलाई हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको छ। बाजुराको हिमाली गाउँपालिका 3 लाम्पाटामा हुम्ला र बाजुराका स्थानीय बीच भएको झडपमा प्रहरी गम्भीर घाइते हुनुभएका पेमा गारा, लक्ष्मी गुरूङ, मीन कुंवर र नरबहादुर गुरूङलाई उपचारका लागि सुर्खेत ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो। झडपका क्रममा प्रहरी चौकी भिक्षामा कार्यरत प्रहरी सहायक हवलदार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा पनि घाइते हुनुभएको छ। हुम्लाको नामका गाउँपालिका ताजाकोट गाउँपालिका, सर्केघाट र खारपुनाथ गाउँपालिकासँग जोड़िएको सीमावर्ती क्षेत्र लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने निर्णय भएपछि विवाद शुरू भएको थियो। चौकी निर्माणका लागि प्राविधिक सहितको टोली पुगेपछि हुम्लाका स्थानीयले कबाडी खोलाभन्दा वारीपट्टि आएर संरचना बनाउन खोजिएको भन्दै अवरोध गरेका थिए। त्यही विषयमा विवाद चर्किँदै जाँदा दुवै पक्षबीच ढुङ्गामुढा र झडप भएको थियो। घटनापछि सीमावर्ती क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था निकै कड़ा पारिएको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा तनाव बढ़ेपछि स्थानीय प्रशासनले दुवै जिल्लाका नागरिकलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेको छ।
1: कर्णाली प्रदेशका स्थानीय तह मध्य सलामको दारमा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने पालिका बनेको छ। महालेखाको 63 वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष 2081-82 लेखा परिषदमा दारमा गाउँपालिकाको बेरुजु 0.25% रहेको उल्लेख छ। यो कर्णाली प्रदेशमै सबैभन्दा कम बेरुजु दर भएको पनि प्रतिवेदनमा उल्लेख छ। महालेखाले पालिकाको 1,02,81,00,000 रूपियाँ लेखा परिषद रकम मध्य 25,17,000 रूपियाँ बेरुजु कायम भएको जनाएको छ। दोस्रो कम बेरुज हुने पालिका भन्ने सल्यानकै त्रिवेणी गाउँपालिका बनेको छ। त्रिवेणी गाउँपालिकामा 92,77,007 रूपियाँको लेखा परिषद हुँदा 27,19,000 रूपियाँ बेरुजु देखिएको छ। यो कुल लेखा परिषद रकमको 0.29% रहेको छ। दाममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले लेखा परिषद प्रतिवेदनलाई सुधारको मार्गचित्रका रूपमा लिएको बताउनु भएको छ। उहाँले वित्तीय अनुशासनलाई थप सुदृढ गर्दै बेरुजु शून्य तर्फ लैजाने लक्ष्यसहित पालिकाले काम गरिरहेको पनि दावी गर्नुभएको छ।
0: सल्यानका अन्य पालिकामा कालीमाटी गाउँपालिकाको कुल लेखा परीक्षण रकम 1,02,69,00,000 रुपियाँ रहेकोमा 4,63,00,000 बेरोजी कायम भएको छ। यो कुल लेखा परीक्षण रकमको 4.51% हो। शारदा नगरपालिकाको 1,69,31,00,000 रुपियाँ लेखा परीक्षण भएकोमा बेरोजी रकम 4,58,00,000 रुपियाँ कायम भएको प्रतिवेदनमा जनाइएको छ। बागसौर नगरपालिकाको बेरोजी रकम 1,71,00,000 रुपियाँ कायम भएको छ भने सिद्धकुमा गाउँपालिकाको 33,90,000 रुपियाँ बेरोजी देखिएको छ। यसैगरी बनगाड कुपिन्ने नगरपालिकाको 71,40,000, छत्रेश्वरी गाउँपालिकाको 61,22,000 रुपियाँ बेरोजी कायम भएको छ। कर्णाली प्रदेश सरकारको बेरोजी रकमको भने फेरि उकालो चढ़ेको छ। आर्थिक वर्ष 2080-81 1.22% रहेकोमा गत वर्ष 2081-82 बेरोजीको ग्राफ बढ़ेर 2.08% पुगेको हो। सातवटा प्रदेशमध्ये कर्णाली प्रदेश धेरै बेरोजी हुने दोस्रो प्रदेश बनेको छ। कर्णाली भन्दा धेरै मध्य प्रदेशको बेरोजी 3.77% रहेको छ। गत आर्थिक वर्ष 2081-82 मात्रै कर्णाली सरकारको थप 77,35,62,000 रूपियाँ बेरोजी थपिएको छ। यससँगै कर्णाली प्रदेशको बेरोजी बढ़ेर 4,73,56,07,000 नागेको छ। आर्थिक वर्ष 2080-81 कर्णालीको बेरोजी रकम 4,12,05,00,000 रहेकोमा जम्मा 17,64,00,000 रूपियाँ मात्र असुल भएको छ।
1: सल्यानको छत्रेश्वरी गाउँपालिका 4 पोखरी डाँडामा कड़ा चट्टान छिचोल्दै पहिलो पटक मोटर बाटो पुगेपछि स्थानीय खुशी भएका छन्। छत्रेश्वरी गाउँपालिका 4 करिब 16,00,000 रूपियाँ लागतमा निर्माण गरेको निगालचुला टोड़के पोखरी डाँडा सड़कको उद्घाटनसँगै यो गाउँ प्रत्यक्ष रूपमा सड़क सञ्जालमा जोड़िएको छ। वर्षौंदेखि पैदल हेर्न बाध्य पोखरी डाँडाका बासिन्दाको घर आँगनमा पहिलो पटक मोटर गाड़ी पुगेपछि गाउँभरि हर्ष र उमंगले छाएको देखिएको छ। गाउँसम्म मोटर बाटो पुगेपछि दैनिक उपभोग्य सामग्री ढुवानी बिरामीको आवाजावत र कृषि उपज बजारसम्म पुर्याउन सहज हुनेछ। सड़कको करिब 200 मिटर भाग कड़ा चट्टान काटेर निर्माण गरिएको वडा प्राविधिक जनक घरतिर बताउनु भएको छ। गाउँपालिकाकै एक्साभिटर प्रयोग गरेर इन्धन व्यवस्थापन सहित सड़क निर्माण गरिएको हो। भौगोलिक रूपमा अत्यन्त कठिन क्षेत्र भएकाले सड़क निर्माण गर्न चुनौतीपूर्ण भए पनि स्थानीयको आवश्यकता र दीर्घकालीन सुविधालाई ध्यानमा राखेर काम सम्पन्न गरेको राध्यक्ष छविलाल खत्रीले बताउनुभयो। पोखरी डाँडामा 16 घरधुरी रहेका छन् भने अधिकांश नागरिकहरू तरकारी खेतीमा निर्भर छन्। सड़क विस्तारसँगै उत्पादन भएको तरकारी सहजै रूपमा बजारसम्म पुर्याउन सकिने भएपछि स्थानीयवासी खुशी भएका छन्। कार्यपालिकाका सदस्य तुलसा विकले सड़क निर्माणले बिरामीलाई अस्पताल लैजान, खाद्यान्न ढुवानी गर्न र कृषि उपज बिक्री गर्न अब सहज हुने बताउनुभयो। छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढा छेत्रीले हालै मोटर बाटोको उद्घाटन गर्नुभएको छ। उहाँले दुर्गम बस्तीलाई सड़क सञ्जालसँग जोड्नु गाउँपालिकाको प्राथमिकता रहेको पनि बताउनु भएको छ।
0: धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिसामा

0: एक्सन नम्बर 081-550-426
1: चौबिस घण्टा सम्पर्क कर सेकजिना मोबाइल नम्बर 98-580-53-488 साथै पैसा निलग्ना नम्बर 107 समेत सम्पर्क गरिए ओ कार्यालय के इमेल CIAA@gmail.com अख्य दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंज बाके
2: कान्छी गहना कहाँबाट किने सोच बनाएकी थियौ कहाँबाट हुनु नि दिदी म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु
3: विजय सुनचाँदी पसलमा नै किन नि
2: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला जुली फुली मंगलसूत्र जन्तर छड्के तिलहरी इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ प्रोपराइटर श्यामलाल सुनार विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया सम्पर्क नम्बर 98-483-858 ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छैन
5: पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रारी वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-456-55
7: रेडियो भेरी एफएम
8: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ तिन्जेल हामीले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सांसदहरूको माग विवादकै कारण कर्णाली राजमार्ग नै अवरूद्ध सल्यानको दार्मा गाउँपालिका कर्णालीमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो गत वर्ष कुल लेखा परीक्षण रकमको 0.29% बेरुजु लगायतका खबर प्रस्तुत गर्यौं
9: अब बाँकी खबर सल्यानमा आधारभूत तहका 577 बाल बालिका अझै विद्यालयको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरेको छ अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन समिति सहजीकरण कार्यक्रममा तथ्याङ्क प्रस्तुत गरिएको हो शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका 10 स्थानीय तहका शिक्षा शाखा प्रमुख प्रतिनिधि तथा सामाजिक विकास समितिका संयोजकको सहभागिता रहेको थियो विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ इलाका अनुसार जिल्लाभर कक्षा 1-8 अध्ययन गर्ने उमेर समूहका 577 जना बालबालिका अझै विद्यालय बाहिर रहेका छन् अघिल्ला वर्षहरूको तुलनामा विद्यालय छाड्ने दर घट्दै गए पनि हालको तथ्याङ्क अझै चुनौतीपूर्ण रहेको जनाइएको छ इकाइका प्रमुख शेरबहादुर रोकाले अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै विद्यालय बाहिर रहेका बालबालिकाको संख्या घटाउन आवश्यक रहेको बताउनु भएको छ उहाँले बालबालिकाको पहिचान गरी अभिभावकसम्म संघर्ष समन्वय गरेर स्थानीय तहहरूले भर्ना अभियान सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ गरीबी अभिभावकको चेतनाको कमी बसाई सराई बाल श्रम तथा दुर्गम बस्तीका कारण अझै केही बाल बालिका विद्यालय बाहिर रहने अवस्था रहेको छ यस्ता बाल बालिकालाई विद्यालयसम्म ल्याउन स्थानीय तह विद्यालय र अभिभावक बीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी भर्ना अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् उनीहरूले शिक्षालाई सबै बालबालिकाको पहुँचमा पुर्याउन समुदाय स्तरमै सचेतना र निगरानी बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्
8: बाँकेको बैजनाथ गाउँपालिका 1 स्थित चियामा गाउँलाई औपचारिक रूपमा नमूना थारू गाउँ घोषणा गरिएको छ थारू समुदायको भौगोलिक भाषा संस्कृति परम्परा तथा जीवनशैलीको संरक्षण सम्वर्धन र प्रवर्धन गर्ने उद्देश्यसहित च्यामा गाउँलाई नमूना थारू गाउँ घोषणा गरिएको हो च्यामा गाउँले नमूना थारू गाउँका लागि आवश्यक मापदण्ड पूरा गरेपछि औपचारिक रूपमा घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले बताउनुभयो उहाँले थारू समुदायको मौलिक पहिचान जोगाउँदै पर्यटन विकास रोजगारी सृजना तथा आर्थिक समृद्धिमा

0: टेवा पुर्याउने लक्ष्यसहित गाउँलाई नमूना गाउँ थारू गाउँ घोषणा गरिएको बताउनु भएको छ। पछिल्लो समय आधुनिकताका कारण लोप हुँदै गएका स्थानीय भाषा वेशभूषा संस्कार तथा परम्परा जीवनशैलीको संरक्षणमा नमूना गाउँ अवधारणाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताउँदै गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। थारू समुदायको सांस्कृतिक परम्परा जीवनशैली तथा वातावरणीय संरक्षणलाई प्रोत्साहन गर्न गाउँपालिकाले च्यामा गाउँलाई नमूना थारू गाउँ घोषणा गरेको उपाध्यक्ष निर्मला रोकाएको भनाइरहेको छ। उहाँका अनुसार यसले एकातिर सांस्कृतिक संरक्षण र अर्कोतिर आय आर्जनका अवसर विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
1: बाँकेका निर्मला कर्मीको अपहरण शरीरबन्द तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत 23 गतेदेखि अनशनरत अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच सहमति भएको छ। सहमति भएसँगै खानले आमरण अनशन अन्त्य गर्नुभएको छ। खानलाई प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोड्न आउनुभएको हो। अधिकार कर्मी खानसँग निरन्तर वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव आनन्द काफ्रे र खानबीच सहमति पत्रमा हस्ताक्षर भएको सहमतिको रोहबरमा बस्नुभएका इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला मोहतले बताउनुभयो। उहाँले सहमतिपछि खानले प्रधानमन्त्री शाह र सरकारका प्रतिनिधिप्रति कृतज्ञता व्यक्त गर्दै सहमति कार्यान्वयन हुनेमा आशावादी रहेको बताउनु भएको छ। खान र सरकारबीच भएको सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा 2077 चैत्र 20 गते दर्ता भएको निर्मला कुर्मीको अपहरण शरीरबन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनु भएको छ। अनशनरत खानले उठाउनु भएका अन्य घटनामा अनुसन्धानका विषयमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट छानबिन गराउने र त्यस क्रममा कमजोरी पाइए सम्बन्धित प्रहरी कर्मचारी उप प्रहरी नियमावली बमोजिम कानूनी कार्यवाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।
0: फेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
2: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकै प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिमेरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याम बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया प्रोप राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9681443492 र 9415878917।
4: सुन्नुहोस् त उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो
5: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि
4: कहाँ त्यस्तो भन्नुभएको हजुर, हाम्रै फुरी गाउँ बजारको उही चिज परिचित सृजना एग्रो भेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
5: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
6: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
7: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
8: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: रेडियो भेरी एफएम
2: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरफेरोसँग अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर विज्ञहरूले अर्थतन्त्र चलायमान बनाउन, मूल्य अभिवृद्धि कर भ्याट दर घटाउन, व्यक्तिगत आयकर छुटको सीमा बढ़ाउन र कर तथा ऋण व्यवस्थापनमा संरचनागत सुधार गर्न सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बजेटमाथिको छलफलका क्रममा करविद रूप खड्काले 13% भ्याट दरलाई घटाएर 12, 11 वा 10% ल्याउन उपयुक्त हुने बताउनु भएको छ। उहाँले बजारमा माग बढ़ाउन र सकारात्मक व्यावसायिक वातावरण सिर्जना गर्न कर संरचनामा समग्र विश्लेषण आवश्यक रहेको औल्याउनुभयो। अर्थविद चन्द्रमणि अधिकारीले मध्यम वर्ग र निम्न मध्यम वर्गको बढ़दो जीवनयापन खर्चलाई ध्यानमा राख्दै व्यक्तिगत आयकर छुटको सीमा कम्तीमा 10-12 लाख रूपियाँसम्म पुर्याउनु पर्ने बताउनुभयो। अहिले दम्पतिका लागि 6 लाख र एकल व्यक्तिका लागि 5 लाख रूपियाँ मात्र कर छुटको सीमा रहेकोमा यो अत्यन्त न्यून भएको उहाँको भनाइ छ। पूर्व सचिव दीर्घराज मैनालीले आन्तरिक ऋण उठाएर तलब भत्ता तथा चालू खर्चको प्रयोग हुने अहिलेको प्रवृत्तिलाई सुधार गर्दै ऋणलाई निश्चित आयोजना वा कार्यक्रमसँग जोडेर उठाउने प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
3: बबई नदीको पानी लिफ्टिङ गरेर दाङको तुलसीपुरमा ल्याउन सञ्चालन गर्न लागेको खानेपानी आयोजना सफल हुन थप 6 महिना लाग्ने भएको छ। हालसम्म आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत जडान तथा होम कनेक्सन लगायतका काम बाँकी रहेकाले थप 6 महिना समय लाग्ने संस्थाका अध्यक्ष एमकान्त भण्डारीले बताउनुभयो। पछिल्लो चरणमा निर्माणको जिम्मा पाएका ठेकेदारले निर्माण सामग्रीको मूल्य बढ़ेको भन्दै काम रोकेकाले केही समय ढिलाइ भएको उहाँको भनाइ छ। अध्यक्ष निर्माण कम्पनीलाई काम सञ्चालन गर्न ताकेता गरिरहेको भन्दै अब यथाशीघ्र कामले निरन्तरता पाउने दावी पनि गर्नुभएको छ। 56,80,24,000 लागतमा आयोजना सम्पन्न हुने गरी काम अघि बढ़ेको छ।
2: भेरी खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सले खेल्दैछन्। साँझ 7:45 अहमदाबादमा यो खेल हुनेछ। प्लेअफमा ठाउँ पक्का गरिसकेको गुजरात 13 खेलमा 16 अङ्कसहित दोस्रो स्थानमा रहेको छ। समान खेलमा 12 अङ्क जोडेर 7 स्थानमा रहेको चेन्नईलाई प्लेअफमा ठाउँ बनाउन यो खेल जितेर मात्र पुग्दैन। राजस्थान, पंजाब र कोलकाता आफ्ना अन्तिम खेलमा पराजित हुनुपर्छ। प्लेअफ पुग्ने 4 मध्ये 3 टोलीको टुङ्गो लागिसकेको छ भने बाँकी 1 टोलीको लागि गैराती भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले हराएको छ।
3: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विधानगर अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
2: हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सांसदहरूको माग। विवादकै कारण कर्णाली राजमार्ग अवरूद्ध।
3: सल्यानको दारमा गाउँपालिका कर्णालीमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो। गत वर्ष कुल लेखा परीक्षण रकमको 0.29% बेरुजु।
2: बाँकेको बैजनाथ गाउँपालिका 1 स्थित च्यामा गाउँमा नमूना थारू गाउँ घोषणा गरिने।
3: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज गुजरात र चेन्नई खेल्ने, कोलकाताले मुम्बईलाई हरायो।
2: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेल सम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम।
5: यति बेला साँझको 7 बजेको छ। चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
6: यही जेठ 9 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
7: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
8: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
9: यही जेठ 8 गते शुक्रबारको दिन
8: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
10: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
11: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा। अब त भनेको मान्नुहोस् न।
10: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौँ त।
11: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
10: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छौँ। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
11: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
10: हजुर, हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
11: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 98-64-35-80-76, 98-48-067-187 र 98-69-54-78।
10: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न रेडियो एफएमबाट सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुनेछ। आजको प्रहरी कार्यक्रममा हामीले प्रहरी समाचारका साथमा नाटक विश्वास प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार। विभागीय समाचार। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा जेठ 5 गते आयोजित विशेष समारोह बीच नेपाल प्रहरीको रणनीतिक योजना 2083-85 सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ। समारोहमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भ गर्नुका साथै प्रहरी वरिष्ठ नायब निरीक्षक श्री हरि केसीद्वारा लिखित मिशन नामक पुस्तक विमोचन समेत गर्नुभयो। नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधि मैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर नेपाल प्रहरीले आगामी 3 वर्षका लागि तयार गरेको रणनीतिक योजना 2083-85 तयार गरेको छ। रणनीतिक विषय नवप्रवर्तन इमानदारीता र तत्परता मार्फत प्रहरी सेवाको रूपान्तरण तय गरिएको रणनीतिक योजनाको कार्यान्वयनको माध्यमबाट नागरिक केन्द्रित प्रहरी सेवा प्रविधि मैत्री रूपान्तरण मानव अधिकार प्रति प्रतिबद्धता र उच्च व्यावसायिकता मार्फत नेपाल प्रहरीलाई अझ सक्षम उत्तरदायी र भरोसा योग्य संस्थाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। समुदायसँगको साझेदारीलाई मजबूत बनाउँदै प्रविधिको अधिकतम प्रयोग मार्फत प्रहरी सेवालाई समय सापेक्ष पारदर्शी र परिणाममुखी बनाउन उक्त योजनाले जोड़ दिएको छ। उक्त रणनीतिक योजनाद्वारा कुल 7 रणनीतिक क्षेत्रहरू अन्तर्गत रहेर 36 रूपान्तरणकारी रणनीति र 900 मुख्य कार्यक्रमहरू सम्पन्न गरिनेछ। उक्त रणनीतिक योजनाको कार्यान्वयनद्वारा नीतिगत र कानूनी सुधार समुदाय प्रहरी सहकार्य संस्थागत र सुदृढ समस्या र पूर्वानुमानमा आधारित अपराध रोकथाम र नियन्त्रण प्रणाली जनशक्तिको सेवा विशिष्टीकृत कार्य विवरण र कार्य सम्पादनमा आधारित वृत्ति विकास अपराध अनुसन्धान र प्रहरी कार्यका विशिष्टीकरण र आधारभूत क्षमता स्थापना प्रहरी प्रशासन र सेवा प्रभावका प्रणालीहरूको कार्यदक्षता र कार्य प्रभावकारितामा सुधार सुपरिवेक्षण अनुगमन र मूल्यांकनका वैज्ञानिक मापदण्डहरूको विकास र कार्यान्वयन लगायतका लक्ष्यहरू हासिल गर्ने अपेक्षा गरिएको छ। नीति योजना र अन्तर्राष्ट्रिय समन्वय शान्ति सुरक्षा प्रहरी कार्यवाही र विपद व्यवस्थापन अपराध रोकथाम तथा नियन्त्रण अपराध अनुसन्धान मानव स्रोत विकास भौतिक पूर्वाधार स्रोत साधन तथा सहायता सेवाहरू सूचना प्रविधि लगायतमा रणनीतिक योजनाका कार्यक्षेत्र रहेको छ। साथै नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भले नागरिक र प्रहरी बीचको सम्बन्धलाई अझ सुदृढ सहज र पारदर्शी बनाउन महत्वपूर्ण योगदान पुग्ने एवं सेवाग्राहीको निवेदन उजुरी लिएन भन्ने गुनासोको अन्त्य हुने अपेक्षा गरिएको छ। नेपाल प्रहरीमा प्राप्त निवेदन उजुरी तथा गुनासो व्यवस्थापन प्रक्रियालाई पारदर्शी र उत्तरदायी बनाउँदै सेवाग्राही मैत्री सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउनुका साथै प्रहरी कार्यालयहरू बीच सूचना आदान प्रदानलाई एकीकृत गर्ने तथ्याङ्क विश्लेषण तथा प्रतिवेदन प्रणाली विकास गर्ने एवं डिजिटल अभिलेख व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउनु उक्त प्रणालीको मुख्य उद्देश्य रहेको छ। समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले योजनाबद्ध विकासको माध्यमबाट नेपाल प्रहरीलाई पेशागत रूपमा उत्कृष्ट व्यावसायिक समय सापेक्ष एवं आम नागरिकको अपेक्षा बमोजिमको सेवा प्रवाह गर्ने सक्षम संस्थाका रूपमा विकास गर्न नेपाल प्रहरी रणनीतिक योजना तयार गरिएको बताउनुभयो। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणाली मार्फत सेवाग्राहीहरूलाई प्रहरी सेवामा सरल र सहज पहुँच स्थापित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारी तथा आम नागरिकहरूलाई नेपाल प्रहरीको मोबाइल एप प्रयोग गर्न आग्रह गर्नुभयो। साथै उहाँले प्रहरीको व्यस्त जीवनशैलीमा रहेर समेत साहित्यिक कृति सृजना गर्ने प्रहरी वरिष्ठ नायब निरीक्षक केसीले 2 भन्दा लामो निरन्तर प्रहरी जीवनका आरोह अवरोहहरूलाई समेटी कलात्मक ढंगले सृजना गरेको यात्रा संस्मरणा रचनात्मक कृतिले प्रहरी संगठनभित्र ज्ञान अनुभव र अध्ययन संस्कृतिको विकासमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको रणनीतिक योजना 2083-85 पृष्ठभूमि, रणनीतिक योजना तर्जुका विधिहरू, नेपाल प्रहरी कार्य योजना 2080-82 उपलब्धिहरू, रणनीतिक योजनाका लक्ष्यहरू, रणनीतिक योजनाका क्षेत्रहरू, रणनीतिक योजनाको कार्यान्वयन, अनुगमन र मूल्याङ्कन लगायतका विषयहरूमा प्रस्तुतिकरण गर्नुभएको थियो।
1: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले परम्परागत पुलिसिङ भन्दा पनि नवीनतम सोच र कार्यशैली अपनाई नागरिक मैत्री, नागरिक प्रति उत्तरदायी एवं प्रभावकारी र छिटो छरितो सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ। हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकहरूलाई जेठ 4 गते नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन को क्रममा उपलब्धिपूर्ण एवं उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो। संगठनले अख्तियार गरेका नीति नियम तथा मापदण्ड अनुरूप कार्य गर्दै व्यक्तिगत स्वार्थ भन्दा पनि भातृत्व भाव एवं सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखेर कसैप्रति पूर्वाग्रह नराखी विभेदरहित एवं कानूनसम्मत कार्य गर्न सरुवा भई कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो।
0: प्रहरी महानिरीक्षक दान बहादुर कार्की र एसिया पेसिफिक ग्रुप अन मनी लाउन्ड्रिङ एपीजीका डेपुटी एक्जिक्युटिभ सेक्रेटरी डेभिड स्थानन तथा पोलिसी अफिसर केआ सासल बीच जेठ 5 गते नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ। भेटघाटको क्रममा उहाँहरू बीच सम्पत्ति शुद्धिकरण सम्बन्धी सघन निगरानीको सूची ग्रे लिस्टमा नेपाललाई राखिएको अवस्थाबाट बाहिर निस्किन नेपालले प्रस्तुत गरेको कार्य योजनाको सन्दर्भमा प्रमुख कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको भूमिका, सम्पत्ति शुद्धिकरण निवारण प्रणालीमा अन्य सरोकारवाला निकायहरूसँगको प्रभावकारी समन्वयमा नेपाल प्रहरीले गरिरहेको काम कारवाहीको अवस्था, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा आगामी कार्यदिशा सम्बन्धमा वृहत छलफल भएको थियो। साथै सो अवसरमा वित्तीय अपराध नियन्त्रणमा सूचना आदान प्रदान, आपसी सहयोग तथा समन्वय लगायतका विषयमा समेत छलफल भएको थियो। कार्यक्रममा वित्तीय जानकारी इकाइका प्रमुख तथा पदाधिकारीहरू, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका निर्देशक तथा पदाधिकारीहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो।
1: आफ्नै श्रीमती 33 वर्षीय उर्मिला भण्डारीको हत्या गरेको अभियोगमा झापा जिल्ला हल्दीबारी गाउँपालिका 5 बस्ने 44 वर्षीय गोकर्ण भण्डारीलाई जेठ 5 गते प्रहरीले पक्राउ गरेको छ।
0: एक थान पिस्तोल र एक थान म्यागजिन सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका 17 23 वर्षीय सन्दीप परियारलाई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका 8 जेठ 5 गते प्रहरीले पक्राउ गरेको छ।
1: अवैध लागू औषध पोलेन जस्तो देखिने वस्तु 12 किलोग्राम सहित सिन्धुपाल्चोकका 20 वर्षीय विकास सुनार र सिन्धुलीका 32 वर्षीय विनोद अधिकारीलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका 5 जेठ 5 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागू औषध टापेन्डाडोल 2900 ट्याब्लेट, स्पास रेस्ट 1590 ट्याब्लेट, ट्रामाडोल 129 ट्याब्लेट, स्पास पेन 500 ट्याब्लेट र स्पासमो 300 ट्याब्लेट सहित धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका 1 बस्ने 34 वर्षीय सन्तोष कुमार विश्व कर्मालाई धनुषाधाम नगरपालिका 8 जेठ 3 गते प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
0: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक विश्वास।
2: नमस्कार म्याम।
0: नमस्कार, भन्नुहोस् त के सेवा गरौं?
2: म्याम, मलाई एकजना मान्छेले म इन्सपेक्टर हुँ, तपाईँको फसेको पैसा उठाइदिन्छु भनेर पैसा खाएर हरायो हजुर।
0: घटना के हो, विस्तृतमा बताउनुहोस् त, भएको के हो?
2: खासमा केही समय अघि एकजना सुजन नामको टिकटकबाट चिन्जान भएको थियो त्यो साथीसँग म्याम।
0: अनि अनि
2: बिस्तारै हामी सबै दुःख सुखको कुरा सेयर गर्ने राम्रो साथी बनेका थियौं।
0: ए अनि अनि
2: केही महिना अघि युरोप पठाइदिन्छु भनेर एकजना व्यक्तिले मेरो 8 लाख रुपियाँ पैसा खाइदिएको थियो म्याम।
0: अनि अनि
2: अनि मैले पैसा ठगी भएको कुरा पनि त्यो टिकटकबाट चिनेको साथीले सबै सुनाएको थिएँ। त्यसपछि त्यो साथीले म प्रहरी भएको नाताले उता काठमाडौँमा पनि मेरो साथीहरू छन्, हाकिमहरू चिनेको छु, म त्यो पैसा खाने मान्छेबाट फिर्ता गराइदिन्छु भनेर आश देखायो म्या। अनि त्यसपछि एक दिन फोन गरेको थियो।
3: हेलो
2: हेलो, हजुर हजुर साथी, भन्नुहोस् त के छ खबर?
3: खबर त ठिकै छ, तर एउटा कुरा गर्नुपर्ने भयो के, भन्नै कस्तो अप्ठ्यारो लागिरहेछ भने।
2: होइन, के कुरा हो र भन्नुहोस् न, हामी साथीभाइमा के अप्ठ्यारो मान्नु पर्यो भने?
3: त्यो तपाईँको फसेको पैसा उठाउने कुरा मैले काठमाडौँमा मसँगै तालिम गरेको प्रहरी साथीसँग कुरा राखेको थिएँ क्या, त्यही कुरो भनौँ भनेर।
2: ए अँ, नि अस्ति नै भन्छु भन्नु भएन र भने, के त्यो मान्छेहरू पत्ता लाग्यो त होइन नि साथी?
3: कहाँ पत्ता लाग्नु, यता म भएको ठाउँको केस भएको भए त तपाईँको लागि म आफै खटेर उठाइदिन्थे, तर उनीहरू यसो खाजा पानी खोज्छन्, के गर्ने होला साथी?
2: ए हो र, अनि के कति खर्च लाग्ने रहेछ नि? धेरै त सकिन्न होला,
3: 1-1.5 लाख त खर्च होला कि, 8 लाख उठ्छ भने अलिकति खर्च त गर्नै पर्यो नि साथी।
2: ए तर के गर्ने, भएको पैसा सबै त्यो विदेश उठाउँछु भन्नेले खाइदियो, अब त्यत्रो पैसा त कहाँबाट ल्याउनु र साथी? म त तपाईँले सहयोग गर्नुहुन्छ होला भनेर पो खुसी भएको त।
3: मैले सक्ने त गरिहाल्छु नि, खुसी त हुनै पर्यो नि। ठिकै छ, मेरै साथीहरू हुन्, यसो 40-50 हजार चाहिँ हालिदिन्छु भनौला नि, म त मेरो साथीको काम बनोस् भन्ने चाहन्छु नि प्रिय।
2: साँच्चै बरु त्यो फसेको पैसा उहाँहरूले उठाउनु भयो भने त्यही पैसाबाट बरु दिँदा हुन्न होला है?
3: कहाँ मान्दैन नि, केही पाउनु त केही गुमाउनै पर्छ नि। अहिले तपाईँलाई गाह्रो नै छ म बुझ्छु, यसो गरौ न त, अहिलेलाई जति छ त्यति हालिदिनु, बाँकी म पनि थपेर पठाउला नि, पछि पैसा उठेपछि बाँकी कुरा गरौला नि।
2: म आफै पनि सहयोग गर्छु भनेर त्यत्रो सहयोगको भावना देखाएपछि होला त नि भन्ने भयो म्याम। मैले त 8 लाख पैसा उठ्ने आशामा सुरुमा 40 हजार हालिदिए।
0: अनि त्यसपछि?
2: त्यसपछि त कहिले काम बन्नै लागिसक्यो भन्छ, कहिले पक्राउ नै हुन लागिसक्यो भन्दै 1 लाख पठाए म्याम। पठाएको प्रमाणहरू पनि सबै ल्याएको छु मैले। पैसा पठाएको 2-3 दिनसम्म त काम हुँदैछ भन्थ्यो, अहिले त 17-18 दिन भयो म्याम, फोन पनि अफ छ, टिकटक, व्हाट्सएप, फेसबुक सबैतिर ब्लक गरेछ। त्यसपछि चाहिँ ठगिएछु कि भन्ने ठानेर यहाँ आए हजुर।
0: ए कुरा यस्तो पो
2: हो नि म्याम, त्यसरी पीडामा परेको बेला चिनेको साथीले आफै प्रहरी हुँ, फसेको पैसा उठाउन सहयोग गर्छु भनेपछि होला त नि भन्ने सोचेर विश्वास गर्दा झन अर्को ठक्को फन्दामा पो परे म्याम म त।
0: त्यही त हेर्नुहोस् त, तपाईँको कुरा सुन्दा चाहिँ त्यो मान्छे प्रहरी चाहिँ होइन, ठगै हुन सक्छ, ठग्नको लागि प्रहरीको नाम प्रयोग गरेको हुन सक्छ त्यसले। त्यही पनि हाम्रो अनुसन्धान पछि वास्तविकता त पत्ता लाग्ला। तपाईँले यसो गर्नुहोस्, अब सबै खुलाएर एउटा निवेदन दिनुहोस्।
2: हुन्छ म्याम।

0: ए नेपाल प्रहरी संगठनको बदनाम गर्ने होइन, प्रहरी हुँ भनेर सोझा सिधा व्यक्तिलाई ठगी गर्ने होइन।
1: मबाट गल्ती भयो म्याम।
0: यो गल्ती होइन, अपराध हो, बुझ्नुभयो? अब तपाईँलाई कानून अनुसार कारवाही हुन्छ। सही सर?
1: हजुर सर।
0: उहाँलाई भित्र लैजानुहोस् र बाँकी कानून प्रक्रिया अघि बढाउनुहोस्, अनि पीडितलाई पनि फोन गरेर बोलाउनु होला है।
1: हस् म्याम, म त्यसै गर्छु। ल आउनुहोस् तपाईँ। नमस्कार म्याम।
0: नमस्कार, तपाईँ आइपुग्नु भयो?
1: हजुर म्याम, मलाई यहाँ आएर फोन गर्नु भएको थियो। कति त्यो मान्छे त पत्ता लागेन म्याम।
0: हामीले उसलाई पक्राउ गरिसकेका छौँ र ऊ चितवनको पनि नभएर ए जिल्लाको मान्छे रहेछ।
1: अनि इन्सपेक्टर चाहिँ हो रहेछ कि होइन रहेछ म्याम?
0: इन्सपेक्टर पनि होइन, ऊ त नक्कली इन्सपेक्टर भनेर तपाईँ जस्ता धेरै जनालाई ठगेको रहेछ।
1: मान्छेहरू पनि पैसाको लागि के सम्म गर्न थाले म्याम। त्यसरी अरूलाई विश्वासमा पारेर पैसा ठग्न बानी परेको त्यो ठगलाई त अझै सम्मको कारवाही गर्नु होला म्याम।
0: उसलाई त कानून अनुसार कारवाही हुन्छ नै, तर तपाईँहरू पनि यस्तो कुरामा चाहिँ सचेत हुनुपर्छ। त्यसरी सामाजिक सञ्जाल मार्फत चिन्जान भएको मान्छेले म प्रहरी हुँ, तपाईँको काम गरिदिन्छु, जागिर लगाइदिन्छु, मुद्दा मामिला मिलाइदिन्छु भनेको भरमा पैसा बुझाउन नहुने थियो, त्यो नै तपाईँको गल्ती भयो।
1: त्यसरी चिन्जान भएको साथीले म प्रहरी हुँ, तपाईँलाई सहयोग गर्छु भनेपछि ढुङ्गा खोज्दा देउता भेटिए झैँ लायो म्याम, के गर्नु?
0: त्यही त, अब तपाईँ विरुद्ध ठगी भएको थियो भने त तपाईँ त प्रहरी कार्यालयमा पो आउने हो त सहयोगको लागि। सामाजिक सञ्जालमा छिनेकै भरको मान्छेको विश्वासमा पर्दाखेरि अहिले बर्बाद भएन त?
1: त्यही त म्याम, त्यसले यसरी मेरो विश्वासको फाइदा उठाउला भन्ने त थाहै पाइन मैले त। यो घटनाबाट त्यसरी सामाजिक सञ्जालबाट छिनेकै भरमा विश्वास गर्न नहुने रहेछ भन्ने ठुलो पाठ सिकेँ म्याम। त्यो ठगलाई पक्राउ गर्नु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद म्याम।
0: ल, यो त हाम्रो कर्तव्य नै हो, धन्यवादको कुरा के रहेर आगामी दिनमा चाहिँ यस्ता ठगहरूबाट चाहिँ सचेत रहनु होला। यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक विश्वास। यस नाटकका लेखक दीपकराज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू राजन कार्की, दीपकराज विश्वकर्मा र अम्बिका केसी। अवस्था यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरियनाथ योगी, प्राविधिक मित्र देवकी भण्डारी, सहकर्मी दीपकराज विश्वकर्मा र म अम्बिका केसी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज नै।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
0: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भोरीगाउँ बजार, बर्दिया।
3: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
4: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भोरीगाउँमा जाने नि।
5: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: बाबा, आज मेरो साथीको बर्थडे रे, पैसा दिनुहोस् न त, केही गिफ्ट किनेर लिएर जान्छु।
9: ल, 500।
8: उहाँहरू कति धनी होइ बक्सिन्छ, कस्तो राम्रो घरमा बसी बक्सिन्छ, कस्तो गाडी चढी बक्सिन्छ।
9: मान्छे धनी देखे कि खाई बक्सिन्छ, गई बक्सिन्छ, चढी बक्सिन्छ, तर त्यो पैसा कसरी कमायो, त्यसको पछाडि के छ, केही मतलब छैन है, कसरी बिग्रियो हाम्रो समाज।
8: अनि यो 500 चाहिँ के आउँछ र के किनेर लिएर जानु के बाबा?
9: त्यसो भए नजाऊ न, तिम्रो साथीको बुवा र म एउटै अफिसको, म भन्दा जुनियर हो, तर उसले पैसा कसरी कमायो, के गरी कमायो सब थाहा छ मलाई, तर म त्यसरी कमाउन चाहन्न।
8: हजुर जहिले यस्तै गर्नुहुन्छ के, बस्नुहोस् एक्लै, गएँ
10: म किन अस्तिर जानेर, मैले के गरेको छ र,
11: के गर्नु भएको छ, जे गर्नु भएको छैन उहाँ गरेर थाहा पाउँछ, हिँड्नुहोस् न खुरुको नामीसँग।
12: आम्दानीको स्रोत भन्दा धेरै गुणा सम्पत्ति।
9: छोरी आयो बर्थडे पार्टीमा गएर, मैले टिभीमा हेरेको छु तिम्रो साथीको बुवा।
8: हजुरले हिँड्नु भएको बाटो ठिक रहेछ बाबा, तिम्रो बाबालाई आज यस्तै गरी लगेको भएदेखि हाम्रो कस्तो बेइज्जत हुनुपर्छ हेर त छोरी।
13: इमानदारी त नि सबभन्दा ठुलो सम्पत्ति हो, आफ्नो पदको दुरुपयोग नगरौं।
14: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँ।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड़ र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित दरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो राइगरद्वारा जनहितमा जारी सन्देश।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: नयाँ संक्रमण पुष्टि भएसँगै इबोलाको प्रकोप केन्द्रबिन्दु इतोरी प्रान्त भन्दा टाढासम्म पनि फैलिरहेको चिन्ता बढ़ाएको छ। हिरासतमा रहेका प्यालेस्टाइन पक्षधर अभियान कर्मीहरूलाई दुर्व्यवहार गरिएको, तनावपूर्ण अवस्थामा राखिएको र मन्त्री पुगेर गिज्याएको भिडियोका कारण इजरायलका राष्ट्रिय सुरक्षा मन्त्रीप्रति 20 भन्दा धेरै देशले निन्दा गरेका छन्। मन्त्री इतमार बिन गभीरले आफै उक्त भिडियो पोस्ट गरेका थिए। इटलीले मानवाधिकार उल्लंघन गरेको भन्दै ती मन्त्रीमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग माग गरेको छ। इरान र अमेरिका बीचको शान्ति वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका सेना प्रमुख आज तेहरान पुग्न लागेको विवरण आएका छन्। इरानी सरकारी संचार माध्यमहरूले असीम मुनिरले इरानका उच्च अधिकारीहरूसँग वार्ता र परामर्श अघि बढ़ाउने उल्लेख गरेको छ। पाकिस्तानी आन्तरिक मामिला मन्त्री मार्फत हिजो प्राप्त भएको पछिल्लो अमेरिकी प्रस्ताव अध्ययन भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहमतिका लागि आफूले अझै केही दिन इरानलाई पर्खने बताएका छन्। हिजो 270 जना भन्दा धेरै सगरमाथाको चुचुरोमा पुग्दा एकै दिनमा सबैभन्दा धेरै मानिसले विश्वको सर्वोच्च शिखर आरोहण गरेको नयाँ कीर्तिमान बनेको छ। यसअघि नेपालतर्फबाट 223 जनाले आरोहण गरेको अभिलेख छ। सगरमाथा आधार शिविर स्थित पर्यटन विभागको सम्पर्क कार्यालयका अनुसार यो वर्षको वसन्त ऋतुको आरोहण याम शुरू भए यता हालसम्म 600 जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् र भारतमा व्यङ्ग्यात्मक रूपमा थालनी भएको कक्रोच जनता पार्टीले इन्स्टाग्राममा 1,47,00,000 फलोअर बटुलेको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले पत्रकारिता र अभियानमा रहेका बेरोजगार युवाहरूलाई सांगला र परजीवीसँग तुलना गरेको आरोपपछि व्यङ्ग्यका लागि अनलाइनमा यो पार्टी बनाइएको थियो। सूर्यकान्तले पछि आफूले नक्कली डिग्रीधारीलाई मात्रै भन्न खोजेको प्रस्तीकरण दिएका थिए। चर्चामा रहेको यो पार्टीमा आबद्ध हुन अल्छी, बेरोजगार र इन्टरनेटको कुलतमा फँसेको हुनुपर्ने भनिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरमा भाग लिनुपर्ने भन्दै आज विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रतिनिधि सभालाई सम्बोधन नगरेको भनेर विपक्षी सांसदहरूले प्रधानमन्त्रीको निरन्तर आलोचना गरिरहेका छन्। सत्तापक्षले चाहिँ नियमानुसार प्रधानमन्त्रीले जिम्मेवारी दिएको मन्त्रीले उनको तर्फबाट बोलिरहेको भनेका छन्। अवरूद्ध बैठक केही बेर स्थगन गरेर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटे पश्चात बसेको बैठकमा विपक्षीहरूले नाराबाजी र वेल घेराउ गरेका थिए। एक रिपोर्ट।
2: माननीय मन्त्रीज्यू अगाडि बढ्नुहोस्।
3: सामान्य सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु। धन्यवाद।
1: केही बेर स्थगन भएपछि बसेको बैठकमा सभामुख अर्यालले विपक्षीहरूको घेराउ तथा नाराबाजीका बीच विधेयकका प्रक्रिया सम्बन्धी कार्यवाही अगाडि बढ़ाएका थिए। यही दिन यता नियमित जस्तो देखिएको दृश्य आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै दोहोरियो। शुरूमै श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्रीसँग आफूले केही सोध्न चाहेको भन्दै उनको उपस्थितिको माग गरे।
4: म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई, सभामुखज्यू मार्फत म प्रश्न गर्न चाहन्छु। उहाँ यो पार्लियामेन्ट यसमा पार्लियामेन्ट छ कि छैन? हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन? यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
1: नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले त प्रधानमन्त्रीको संसदप्रति अपनत्वमाथि नै प्रश्न उठेको बताए।
5: उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखजी, मैले चाहिँ थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको
1: उनीहरूले उठाएको विषयमा त्यसपछि लगभग सबै विपक्षी दलका सांसदहरूले समर्थन मात्र जनाएनन्। आजको संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न लाग्दा उभिएरै विरोध प्रकट गरे। प्रतिनिधि सभाको विद्यमान नियमावली अनुसार प्रधानमन्त्रीले अनिवार्य रूपमा प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन संसद आउनुपर्ने नेकपा एमालेका सांसद ऐन महरले बताए।
6: प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 7 गते भित्रको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ,
4: अनिवार्य विषय हो।
6: त्यसैले आज जेठ महिनाको 7 गते भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तोपत्तो भएन।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले सत्ता पक्षका सांसदको सुनवाईका निम्ति पनि प्रधानमन्त्री उपस्थित हुन जरूरी रहेको बताइन्।
7: सदनमा प्रश्न उत्तर कार्यक्रममा प्रश्न 15 जनाले सोध्न पाइन्छ प्रधानमन्त्रीज्यूलाई महिनाको एकपटक। त्यो 15 जना प्रतिपक्ष मात्रै होइन, सत्ता पक्षको प्रश्नहरू पनि हुन सक्छ। सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन, उहाँले सत्तापक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो।
1: तर सत्तापक्षका सांसद अशोक चौधरीले प्रधानमन्त्रीका तर्फबाट जवाब दिन अरू मन्त्री खटाइएको औल्याए।
8: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ। हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50 को 4 पनि
1: आजै सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेपछि प्रतिनिधि सभाका दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग त्यसबारे कुराकानी गरेका थिए। यसै सिलसिलामा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरलाई हामीले सम्पर्क गरी प्रधानमन्त्रीले के जवाफ दिएको भनेर सभामुखले तपाईँहरूलाई जानकारी दिए भनेर सोधेका छौ।
9: अब जुन डाक्नु भएको छ मंगलबार अर्को बैठक होइन, त्यो बैठकमा नि तपाईँहरूले विरोध यसै गरी गर्नुहुन्छ।
10: हाम्रो विरोध गर्ने कुनै पनि रहँदैन होइन, हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहँदैन। हामी संसद सुधार होस्, जनताका आवाजहरू जनताका समस्याहरू त्यहाँ बुलन्द हुन्, सरकारलाई जवाबदेही गरौँ, संविधान र लोकतन्त्रलाई कार्यान्वयन गरौँ, जनताका पनि समस्याहरूलाई समाधान गरौँ, त्यसका लागि संसद निर्णय हुन जरुरी छ भन्ने कुरामा हामी सबै छौँ र यसपछि हामी पुनः जिम्मेवार पनि छौँ।
9: अब सत्तापक्षीहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाफ दिन खटाइएकै छ, यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँको जिकिर छ। लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त। फेरि
10: प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो, उहाँले प्रतिसभा नियमावलीको दुवाई दिनुभयो। प्रतिसभा नियमावलीको अफिसले प्रधानमन्त्रीको अर्थमन्त्री पनि हुन्छ, नियमावलीको तयारी नियमावली अनुसार यसो गरेको होला। यसपछि संसदमा कोही पनि मित्र कार्यक्रमको जवाब दिन प्रधानमन्त्री नगरमा गएको छैन, अहिलेसम्म नेपालमा पनि अरू आएको छैन। मनमोहनले भन्नुहोस् सुकेन्द्र भन्नुहोस् दिजा प्रसाद कोइरालाले हस्पिटलको बेलाबाट भए पनि उहाँले जवाब दिनुभएको छ। अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री मित्र कार्यक्रममा त्यो प्रधानमन्त्री जन जवाब दिन पठाएको छैन, तर उहाँले त्यो नियमावलीको दुवाई दिनुभयो, मन्त्रीले दिन पाउँछ भन्नुभयो। अनि आज त्यही नियमावलीको 56 त्यो थियो, प्रधानमन्त्री प्रत्येक महिना संसद चलेको पनि बेलामा प्रत्येक महिनाको पहिलो हप्ताभित्र प्रधानमन्त्री अनिवार्य जवाब दिनुपर्ने व्यवस्था गरेको थियो। अनि त्यो चाहिँ कार्यान्वयन गर्नु पर्दैन, आज आउनु पर्ने, आज जेठ 7 गते पहिलो हप्ताको अन्तिम दिन हो। आजसम्म पनि आज पनि बिहान हामीले शून्य समय विशेष समय आकृष्ट समय त हुँदै हुन् अझै पनि प्रधानमन्त्रीको प्रश्न तोरा प्रधानमन्त्री आउनुहुन्छ भन्ने हामीलाई अपेक्षा थियो।
1: उनी थिए एमालेका प्रमुख सचेतक ऐनबहादुर महर। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग, प्यालेस्टाइन समर्थक गाजा अभियान कर्मीहरूलाई गरिएको व्यवहारलाई लिएर इजरायलले अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको छ। इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गभिरले हात पछाडि ब्लगेर बाँधिएको अवस्थामा देखिएका अभियान कर्मीहरूलाई गिज्याएको भिडियो सार्वजनिक भएपछि कैयौं देशले आक्रोश जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
0: इजरायलका कट्टरपन्थी मन्त्रीको व्यवहारप्रति अमेरिका, युके, फ्रान्स, इटली र क्यानाडा सहितका देशहरूले रोष व्यक्त गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त कार्य इजरायली मान्यता अनुरूप नभएको भन्दै आलोचना गरेका छन्। इजरायलले हिरासतमा लिएका अभियान कर्मीमाथि शारीरिक दुर्व्यवहार गरिएको र गम्भीर चोटपटक लागेको उक्त समूहका प्रतिनिधिले बताएका छन्। इजरायली अधिकारीहरूले आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। अस्ट्रेलिया, इटली, फ्रान्स, द नेदरल्याण्ड्स, बेल्जियम र स्पेन सहितका कैयौं देशहरूले आफ्नो देशमा रहेका इजरायली राजदूतलाई बोलाएर बेन गभिरका कार्यको निन्दा गरेका छन्।
1: अब अन्त्यमा देशभित्रकै एउटा प्रसंग, पोखरामा पहिलो पटक अटिजम भएका बाल बालिकाका लागि लक्षित गरेर सामुदायिक विद्यालयमा अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको छ। यसअघि अटिजम भएका बाल बालिकाका लागि निजी क्षेत्रले केयर सेन्टर र कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा पहिलो पटक अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको पोखरा महानगरपालिकाका अधिकारीले बताएका छन्। अटिजम भएका बाल बालिकाका शिक्षाका निम्ति उचित व्यवस्था नभएका हुँदा सरकारले हालै एक निर्णय गर्दै सातै प्रदेशमा अटिजम भएका बाल बालिकाका निम्ति नमूना विद्यालय स्थापना गर्ने जनाएको थियो। पोखराबाट कृष्णमणि बरालले पठाएको रिपोर्ट सुनौ।
11: पोखरा पालिकी चोकी राधा मल्लका जुम्ल्या छोरी र छोरा छन्। सामान्य रहेकी छोरी नियमित विद्यालयमा जाने गर्दछिन्। अटिजम भएका छोरालाई स्कूलहरूले निगाली दिएपछि स्कूल फेरिरहनु पर्ने बाध्यता रहँदै आएकोमा पोखराको जानकी माविमा गत भदौदेखि अटिजम स्रोत केन्द्र सञ्चालन भएर कक्षा शुरू भएपछि सहज भएको राधा बताउँछिन्।
12: नबोल्ने बच्चा डेकेरहरू जति नै छ होइन, बोल्ने बच्चा लेख्ने बच्चालाई चाहिँ नर्मल स्कूलले चाहिँ नसक्ने भयो। सरहरूले सहयोग गर्नुहुन्छ, प्यारेन्ट्सहरूले यस्तो बच्चा ल्याएको भन्नुहुन्छ, अब प्यारेन्ट्सहरूले सहयोग गर्नुहुन्छ, हाम्रो यत्रो लगानी गरेको डुब्छ भन्नुहुन्छ है। मेरो त चारवटा पाँचवटा स्कुल फेरिसक्यो, अहिले नै अब यहाँ थाहा पाएर ल्याउँदैछु। यहाँ त अब सुरुवात हो है, अब उहाँले गर्दै हुनुहुन्छ।
11: विद्यालयमा कसरी पढाइ सुरु भएको छ त जानकी अटिजम सेन्टर पोखराका इन्चार्ज कमल प्रसाद आचार्य।
13: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ। सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिसकेका छैनौँ, तालिमको अवधिमै छौँ र यसमा चाहिँ अब दुई चारजना प्यारेन्ट्स छ अनि त्यसपछि शिक्षकहरू ट्रेनर हुनुहुन्छ, उहाँहरूको सहायताले हामी क्लास चलाइरहेका छौँ।
11: अटिजम कस्तो समस्या हो, अटिजम भएको कसरी थाहा पाउने त पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बालरोग विशेषज्ञ प्रोफेसर डाक्टर रामचन्द्र बास्तोला।
14: अटिजम हाम्रो देशलाई पनि व्यापक रूपमा असर पारेको एउटा रोग हो, जुन नेपाल अटिजम सोसाइटीको प्रारम्भिक आकलन अनुसार 1000 जनामा 5-8 जना बच्चाहरूमा भएको समस्या हो। यो प्राय जसो 4-5 वर्षमा हामीहरूले डायग्नोसिस कन्फर्म गर्छौँ भने 2 वर्षबाट नै हामीहरूलाई लगभग शङ्का लगाइसकेको हुन्छ। अब कसरी पत्ता लगाउँदै यो भन्दा, यो असामान्य खालको आनी बानी हुन्छ, जस्तो धेरै हात चलाउने, हल्लाउने, एउटै चिज हातमा राखेर खेलाइराख्ने, कुनै चिज परिवर्तन गर्न खोजियो बाबामाबाट भने त्यसको चाहिँ प्रतिकार गर्ने र यसको उपचारमा बिहेभियर थेरापी, स्पिच र ल्याङ्ग्वेज थेरापी र अकुपेसनल थेरापी तीनटा चाहिँ मुख्य हुन्। तर नेपालको परिवेक्षमा भन्नुहुन्छ भने यो लभ थेरापी अर्थात् माया गर्ने, मायाले जित्ने हो।
11: अटिजम भएका बाल बालिकाका लागि थप स्रोत कक्षा सञ्चालनका लागि के कस्ता कार्यक्रम छन् त पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य।
15: सुरुमा हामीले एउटा क्लास 40 जनाको लागि यो सुरुवात गरेका हौ, त्यसमा चाहिँ धेरैजना वेटिङमा हुनुहुन्छ। यो वर्ष हामी त्यसको क्षमता बढाउने, विद्यार्थी संख्या र अरू त्यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू सँगसँगै मेन पावर पनि बढाउने गरिकन योजना बनाएका छौँ।
11: अटिजम भएका बाल बालिका र अभिभावकलाई पर्ने मनोवैज्ञानिक दबाव अन्त्य हुने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने मनोचिकित्सकले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।